0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 27 गते बुधबार, ईस्वी सम्वत जून 10 तारिक सन 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि साँझमा 7:57 त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा रेवती रातिमा 4:15 त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा सौभाग्य 48:44 त्यसपछि शोभन योग लाग्नेछ। करोडमा वाणिज्य अहोरात्र रहनेछ। आनन्दादी योगमा आज उत्पाद योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिनमान 34:30 अर्थात 13:51 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:09 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:58 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 12:58 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 1:49 रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशिको
1: व्यक्तिहरूको लागि आज समय त्यति परपर्दो रहने छैन। साना काममा अल्झिँदा महत्वपूर्ण योजना पछि पर्न सक्नेछ। यात्रा र सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्ने दिन रहेको छ। प्रेम सम्बन्धमा दूरी बढ्न सक्ने देखिएको छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। काममा अपेक्षित सफलता प्राप्त गर्न निकै कठिन हुनेछ। खर्च बढ्न सक्ने संकेत पनि रहेको छ। अध्ययनमा ध्यान दिए पनि परिणाम कमजोर रहन सक्नेछ। धैर्यता र संयमता अपनाउन आवश्यक छ। सोच विचार गरेर निर्णय लिनु आवश्यक छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आजको दिन सकारात्मक रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। व्यापारबाट राम्रो आमदानी प्राप्त गर्न सक्नुहुनेछ। यात्राको अवसर मिल्ने दिन रहेको छ। अध्ययनमा पनि प्रगति हुनेछ। भौतिक सुख सुविधा बढ्ने सम्भावना रहेको छ। परिचय निकै लाभदायक बन्न सक्नेछ। आज गरिने कामबाट महत्वपूर्ण लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। आत्मबल पनि उच्च रहनेछ। आत्मविश्वास बढेर जाँदो छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज सफलता प्राप्त गर्ने दिन रहेको छ। तपाईँले यसअघि गरेका कामबाट आज महत्वपूर्ण आर्थिक लाभ पनि हुनेछ। अध्ययन र बौद्धिक कार्यमा राम्रो प्रगति हुनेछ। अग्रजको सुझाव निकै लाभदायक हुनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना पनि रहेको छ। आमदानीका स्रोत विस्तार हुन सक्ने देखिएको छ। व्यवसायमा सकारात्मक परिणाम मिल्नेछ। सम्पत्ति अथवा सवारी सम्बन्धी लाभ तपाईँलाई प्राप्त हुनेछ। तपाईँको आत्मबल बढ्ने दिन रहेको छ। सामाजिक सम्मान प्राप्त हुनेछ भने आजको दिन निकै उपलब्धिपूर्ण रहनेछ। धार्मिक यात्राले तपाईँको मनमा शान्ति छाउनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिको व्यक्तिहरूको लागि आज स्वास्थ्यप्रति निकै ध्यान दिनुपर्ने दिन रहेको छ। विवाद र झमेलाबाट टाढा रहन आवश्यक छ। मानसिक तनाव बढ्न सक्नेछ। आर्थिक पक्ष कमजोर रहनेछ। व्यापारमा अपेक्षित लाभ नहुन सक्छ। अध्ययनका काम अधुरा रहने देखिएको छ। आर्थिक कुराले नै आफन्तसँग मतभेद बढ्न सक्ने देखिएको छ। धैर्यता राख्न आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अप्नाउनुहोला। आज जे काम गर्दा पनि सतर्क भएर गर्नुपर्ने देखिएको छ। पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज केही चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। काममा हस्तक्षेप गर्ने व्यक्तिहरू सक्रिय हुन सक्नेछन्। योजना गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ। बोलीका कारण विवाद उत्पन्न हुन सक्ने देखिएको छ। सहयोगीको साथ कम मिल्नेछ। जिम्मेवारी बढ्ने सम्भावना पनि रहेको छ। धैर्यता राख्न सके सफलता मिल्नेछ। आवेगमा निर्णय नगर्नुहोला। बुद्धिमानीले समस्या समाधान हुनेछ भने लक्ष्यतर्फ तपाईँ अघि बढ्न सक्नुहुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको

0: शुभ रोकिएका काम पूरा हुने सम्भावना पनि रहेको छ। व्यापार र पेशागत क्षेत्रमा निकै राम्रो प्रगति हुनेछ। साझेदारी व्यवसायबाट लाभ मिल्नेछ। पारिवारिक सुख बढ्नेछ भने श्रमको पनि उचित मूल्याङ्कन हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। नयाँ योजना सफल हुन सक्ने ग्रह गोचर रहेको छ। आमदानीमा वृद्धि हुनेछ भने उत्साह र आत्मविश्वास बढेर जानेछ। आज नयाँ व्यवसायको थालनी र महत्वपूर्ण काम गर्नका लागि दिन उपयुक्त रहेको छ। तर आज आफन्तसँग तपाईँको हातबाट कारोबार नगर्नुहोला। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आजको दिन सामान्य रहनेछ। आज धैर्यपूर्वक अघि बढ्नु पर्ने दिन रहेको छ। सामान्य काममै समय खर्च हुनेछ। योजना कार्यान्वयनमा केही ढिलाइ हुन सक्छ। आत्मविश्वासको कमीले अवसर गुम्न सक्छ। अरूमाथि बढी निर्भर नहुनु राम्रो हुनेछ। मेहनतको फल ढिलो प्राप्त हुनेछ। आर्थिक लाभ तत्काल नदेखिन सक्छ। नयाँ कामको आधार तयार हुनेछ। समयमा तयार सफलता दिलाउनेछ। भविष्यमा फाइदा हुने काम पनि प्राप्त हुनेछ। पारिवारिक विषयमा समझदारी अपनाउनुहोला। अनुभवी व्यक्तिको सुझाव निकै उपयोगी। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिको लागि आजको दिन निकै राम्रो रहनेछ। व्यावसायिक वातावरण अनुकूल रहनेछ। आर्थिक अवस्था बलियो हुने सम्भावना रहेको छ। परिवारको सहयोग प्राप्त हुनेछ। नयाँ सोच र योजना सफल हुन सक्छ। प्रेम सम्बन्धमा खुशी मिल्नेछ। अध्ययनमा प्रगति हुने ग्रह गोचर रहेको छ। यात्राको अवसर प्राप्त हुनुका साथै प्रतिष्ठा बढ्ने दिन रहेको छ। बिहान सवारी चलाउँदा निकै सावधानी अपनाउनुहोला। सृजनात्मक कार्यमा रुचि बढ्ने दिन रहेको छ। नयाँ जिम्मेवारीले भविष्यको नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज स्वास्थ्यमा समस्या आउन सक्ने ग्रह गोचर रहेको छ। चोटपटकबाट जोगिन निकै सावधानी अपनाउनुहोला। अरूका विषयमा अनावश्यक चासो नदिँदा राम्रो हुनेछ। अवसर आए पनि उपलब्धि सीमित रहन सक्छ। विवादित जिम्मेवारी तपाईँलाई आइलाग्न सक्छ। आवेगमा निर्णय नगर्दा राम्रो हुनेछ। गोप्यता कायम राख्न आवश्यक छ। वाद विवादबाट टाढा रहनुहोला। धैर्यताले समस्या कम गर्नेतर्फ ध्यान दिनुहोला। सोचेर काम गर्नु निकै राम्रो हुनेछ। आर्थिक कारोबार गर्दा विशेष सतर्कता अपनाउन आवश्यक छ। आफन्तसँगको सम्बन्धमा समयमित व्यवहार गर्नु उपयुक्त हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज स्वास्थ्यमा सामान्य कमजोरी रहन सक्छ। जोखिमयुक्त काममा सावधानी अपनाउन आवश्यक छ। काममा चुनौती बन्न सक्छ। अपेक्षित लाभ प्राप्त गर्न केही कठिन हुनेछ। प्रतिस्पर्धीहरू सक्रिय हुनेछन्। अधिकार र हितको रक्षा गर्न मेहनत गर्नुपर्ने दिन रहेको छ। खर्च बढ्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ। ठगी अथवा धोका हुन सक्नेतर्फ ध्यान दिनुहोला। कानूनी विषयमा सतर्क रहनुहोला। आज दिनभर सचेत रहँदा निकै राम्रो हुनेछ। पुराना समस्या समाधान गर्न धैर्यता आवश्यक रहनेछ भने कार्यक्षेत्रमा जिम्मेवारी बन्न सक्ने सम्भावना रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आजको दिन शुभ रहनेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। प्रियजनसँगको भेटघाटले तपाईँको मन प्रसन्न रहनेछ। मनोरञ्जन र घुमफिरको अवसर तपाईँलाई प्राप्त हुनेछ। प्रेम सम्बन्ध बलियो रहनेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। आमदानी बढाउने योजना सफल हुनेछ। व्यावसायिक यात्रा हुन सक्छ। भौतिक सुविधा बढ्ने संकेत पनि रहेको छ। आजको दिन खुशी र उत्साहका साथमा बित्नेछ। नयाँ सम्बन्धले भविष्यमा लाभ पुर्याउनेछ। परिवारका सदस्यबाट सुखद समाचार प्राप्त हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज व्यवसायबाट मिश्रित फल प्राप्त हुनेछ। योजना अनुसार काम बढ्न सक्छ। हल्लाको पछि नलाग्नुहोला। नोक्सानी हुन सक्छ। सेवामूलक कार्यबाट लाभ मिल्नेछ। बौद्धिक क्षेत्रमा सफलता प्राप्त गर्ने ग्रहयोग रहेको छ। प्रतिभा प्रदर्शन गर्ने अवसर पनि तपाईँलाई रहेको छ। प्रयत्नले लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ। नयाँ काम शुरू गर्ने सम्भावना पनि रहेको छ। दीर्घकालीन लाभको आधार तयार हुनेछ। धैर्यता राख्न सक्ने उपलब्धि हात पर्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ। मित्रगणसँगको सहकार्यबाट सकारात्मक परिणाम प्राप्त हुने ग्रह गोचर रहेको छ। राशिफल बारे जानकारी सँगै अब लागमाजको शारीरिक यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना बाह्र परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभयो भने तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला तथा शुभ लाभ दिवेला बिहानमा 5:07 छ बजेर 51 मिनटसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 6:51 मिनटदेखि 8:35 मिनटसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो
1: समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:35 दस बजेर 19 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:19 मध्याहमा 12:03 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:03 दिनमा 1:40 रोग बेला रहनेछ। दिनमा 1:40 3:30 उद्योग बेला रहनेछ। दिनमा 3:30 5:14 चर बेला रहनेछ भने दिनमा 5:14 साँझमा 6:58 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रि तर्फ लागौं। साँझमा 6:58 8:14 अमृत बेला रहनेछ। साँझमा 8:14 राति 9:30 काल बेला रहनेछ। राति 9:30 10:46 शुभ बेला, राति 10:46 12:03 रोग बेला रहनेछ। राति 12:03 1:19 उद्योग बेला रहनेछ। राति 1:19 2:35 चर बेला रहनेछ। राति 2:35 3:51 लाभ बेला रहनेछ भने राति 3:51 भोलि बिहानमा 5:07 समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला बाटो होला, काल बेला छल्नु होला। अब अन्तिममा आजको राहुका लग्न सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
2: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
4: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
4: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
3: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा जेठ 30 गतेदेखि असार 5 गतेसम्म खेल सप्ताह आयोजना हुँदै तनहुँका स्थानीय तमान मागर भाषा पठन पाठन गरिँदै बेगनास्थालमा छैटौं डुगा दौड़ प्रतियोगिता हुँदै म्याग्दीमा 180 मेगावाटको कालीगण्डकी मर्ज आयोजना निर्माण शुरू। एससीमा जफत गरिएको मोबाइल प्रष्ट प्रकरण क्षतिपूर्ति माग गर्दै सर्वोच्चमारी दार्ता। पोखरा भरतपुर लुम्बिनी सिल्भर ट्रायंगल आयोजना। पोखरा महानगर भरतपुर महानगर लुम्बिनी सांस्कृतिक नगरपालिका बीच द्विपक्षीय समझदारी। गृहमन्त्री गुरूङ र नवप्रधान पुनको शपथ ग्रहण सम्पन्न। नेपालमा अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन हुँदै 10 महिनामा भित्रियो 19 खर्ब 16 अर्ब रेमिटेन्स। विदेशी मुद्रा सिन्चित 37 खर्ब नाग्यो। र साउथ एसियन जोन आईएचएफ ट्रफी 2026 सहभागी हुन नेपाल ह्याण्डबल टोली बंगलादेश प्रस्थान। पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेल सप्ताह आयोजना गर्ने भएको छ। खेलकुद गतिविधिलाई थप व्यवस्थित समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यले यही डेट 30 गतेदेखि असार 5 गतेसम्म खेल सप्ताह आयोजना गर्न लागि हो। समितिले राष्ट्रिय तथा ग्रास रूट तहमा विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारका अनुसार खेल सप्ताहमा कुल 7 वटा खेल समावेश गरिएका छन्। तीमध्ये 2 वटा राष्ट्रिय स्तरका र 5 वटा ग्रास रूट तहका प्रतियोगिता रहनेछन्। राष्ट्रिय स्तरमा मुआई थाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो हकी फूल कन्ट्याक्ट कराते टेबल टेनिस लगायतका खेल ग्रास रूट तहमा सञ्चालन गरिनेछ। अध्यक्ष गुदारले ग्रास रूट तहका खेल प्रतियोगिता मार्फत नयाँ खेलाड़ीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार स्थानीय तह स्तरमै रहेका सम्भावनायुक्त खेलाड़ीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाड़ी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्ने लागि हो। समितिका सदस्य सचिव सूरज अधिकारीले खेल सप्ताहलाई सफल बनाउन तयारी तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार खेल सप्ताहको अवसरमा मार्शल आर्ट फेस्टिभल सहित अन्य खेल सम्बन्धी कार्यक्रमहरू आयोजना गरिनेछ। तयारीका क्रममा मंगलबार बसेको बैठकले विभिन्न समिति र उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ। आवश्यक व्यवस्थापन, प्राविधिक समन्वय, खेल सञ्चालन तथा प्रचार प्रसारका कामलाई प्रभावकारी बनाउन समितिले तयारीलाई तीव्रता दिएको जनाएको छ। सदस्य सचिव अधिकारीका अनुसार चालू वर्षमा राष्ट्रपति रनिङ सील्ड सहित महानगरपालिकाको आयोजना तथा सहजीकरणमा विभिन्न खेलकुद गतिविधि सम्पन्न भए पनि ती कार्यक्रम मार्फत समेटिने नसकेका केही खेललाई खेल सप्ताहमा समावेश गरिएको हो। यसले विविध खेल विधालाई प्रवर्धन गर्नुका साथै खेलाड़ीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। खेल सप्ताहले पोखरामा खेल सांस्कृतिक विकास, नयाँ प्रतिभाको खोजी तथा विभिन्न खेल संघ संस्थापित समन्वय अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास समितिले लिएको छ। यसका अलावा राष्ट्रिय स्तरको प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ। तनहुँका 10 वटा पालिकामा मगर भाषाको पठन पाठन गरिने भएको छ। मगर भाषा लिपि संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण गरिएको हो। नेपाल मगर संघ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका 10 वटै पालिकाको सहभागितामा जिल्ला स्तरीय प्राज्ञिक परिषद गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताएको छ। उहाँका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकलाई प्रशिक्षण समेत प्रदान गरिसकिएकाले आगामी दिनमा पालिकासँग समन्वय गरेर विद्यालयमा पठन पाठन विस्तार गरिनेछ। अध्यक्ष मगरले भन्नुभयो, मातृभाषा शिक्षालाई समुदायको भाषा, संस्कृति, इतिहास र मौलिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ। स्थानीय सरकारलेको सहयोगमा जिल्लाभर अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेका छौं। उहाँले भन्नुभयो, संघका भाषिक उपाध्यक्ष हर्क आलेका भाषा बाँचे मात्रमा जातिको अस्तित्व रहनेछ भएकाले विद्यालय तहदेखि

यसको कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। संघको गण्डकी प्रदेश सचिव नन्दु थापा मगरले मातृभाषा शिक्षाका लागि प्रदेश स्तरबाट पनि आवश्यक नीतिगत पैरवी भइरहेको बताउनुभयो। मौलिय मगर भाषा र संस्कृतिको विज्ञ एम बहादुर आर्यले भाषिक शुद्धता र मौलिक लिपिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो। ब्यास नगरपालिका 14 स्थित केशव तार माविका 2 वर्ष अघि कक्षा 1 शुरू गरिएको मगर भाषाको पठन पाठन हाल कक्षा 6-3 सम्म विस्तार भइसकेको छ। उक्त अभ्यासलाई जिल्लाका अन्य विद्यालयमा विस्तार गर्ने लक्ष्यका साथ पाठ्यक्रम निर्माण र शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार तनहुँमा मगर समुदायको जनसंख्या 83,613 रहेको छ। बेगनासताल डुंगा व्यवसाय समितिको आयोजनामा यही जेठ 27 गते लेखनाथको बेगनासतालमा 6 संस्करणको पुरूष तथा महिलातर्फ खुल्ला डुंगा दौड़ प्रतियोगिता हुने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनासताल बारे प्रचार प्रसार गर्ने, तालमा हुन सक्ने भव्यतव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनासतालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्राउँदै यहाँको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागि आयोजक बेगनासताल डुंगा व्यवसाय समितिका अध्यक्ष नवराज वास्तोलाले जानकारी दिनुभयो। अध्यक्ष वास्तोलाका अनुसार पुरूषतर्फ बेगनासताल डुंगा घाटबाट रातो टुडा र कणेल टुडाको बीच भागसम्म 2 किलोमिटर दूरीमा तथा महिलातर्फ बेगनासताल डुंगा घाटबाट पिप्ले टुडासम्म 1 किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रबन्धनमा हुने डुंगा दौड़ प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ प्रथमले 15,000, द्वितीयले 10,000, तृतीयले 5,000 तथा सान्त्वनाले 3,000 सहित प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने निर्णयका समितिका संयोजक एवं समितिका निवर्तमान अध्यक्ष रविराज कणेलले जानकारी दिनुभयो। प्रतियोगितामा पुरूष र महिलातर्फ गरी 22 टीमको सहभागिता रहने आयोजकको अपेक्षा छ। प्रत्येक टीममा 3 डुंगा चालक रहने छन्। प्रतियोगिता सफल पार्न बेगनासताल डुंगा व्यवसाय समितिका अध्यक्ष रवराज बास्तोलाको अवस्थामा मूल आयोजक समिति गठन गरी तयारी तीव्र पारिएको छ। प्रतियोगितामा सहभागी हुनका लागि टीम दर्ता शुल्क निशुल्क गरिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि करिब 5,50,000 खर्चको अनुमान गरिएको आयोजकले जनाएको छ। म्याग्दीमा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालिएको हो। कालीगण्डकी गर्ज हाइड्रो पावर प्रणाली प्रबन्धन रहेको यस आयोजनालाई 4 वर्षभित्र सक्ने लक्ष्य छ। आयोजना निर्देशक रमन सिंहले बाँध गाँड पार र घराप क्षेत्रबाट गरी 4 ठाउँबाट सुरुङ खन्ने तयारी भइरहेको बताएका छन्। यस आयोजनामा 5 किलोमिटर 600 मिटर लामो सुरुङ निर्माण हुनेछ। आयोजनाका लागि सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालन भइसकेको छ। मुस्ताङको थासाङ गाउँपालिका 4 घाँसाको थाप्लामा बाँध बन्नेछ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 घरापामा विद्युत गृह निर्माण गरिनेछ। यो रन अफ द रिभर प्रकृतिको आयोजना हो। यसमा 1 किलोमिटर लामो पेनस्टक पाइपलाइन रहने सिंहले जानकारी दिनुभयो। विद्युत गृहदेखि आउटलेटसम्मको उचाइ 480 मिटर रहेको छ। आयोजनाको काम अघि बढ़ाउन आवश्यक पूर्वाधारहरू अन्तिम चरणमा पुगेका छन्। प्रबन्धक कम्पनी ठेकेदार र नेपाली सेनाका लागि कार्यालय तथा आवास भवन तयार भएका छन्। विस्फोटक पदार्थ भण्डारण गृह पनि निर्माण गरिएको छ। आयोजना स्थलसम्म पुग्न 8 किलोमिटर पहुँच मार्ग बनेको छ। गार्ड पारमा बेली ब्रिज जडान गर्ने तयारी छ। उत्पादित विद्युत केन्द्रीय प्रणालीमा जडान घरापदेखि दानासम्म 220 केभी क्षमताको 1 किलोमिटर प्रसारण लाइन बनाइनेछ।

0: पोखरा महानगरपालिका वडा नम्बर 12 ले आर्थिक रूपमा कमजोर तथा न्यून आय स्रोत भएका भोडावासीहरूको सामाजिक तथा आर्थिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले म्यादी जीवन बीमा कार्यक्रम शुरू गरेको छ। लक्षित वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउन यो कार्यक्रम अघि बढाइएको हो। आकस्मिक मृत्यु वा अन्य जोखिमपूर्ण अवस्थाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न यसकोले सहयोग पुर्याउनेछ। यस कार्यक्रमले विपन्न परिवारलाई आर्थिक सुरक्षाको अनुभूति दिलाउने लक्ष्य राखेको छ। यसले सामाजिक सुरक्षा को दायरा विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने वडाध्यक्ष सन्तोष पात्रले बताउनुभयो। यस कार्यक्रम मार्फत वडाका विभिन्न टोलमाका न्यून आय भएका परिवारहरूलाई म्यादी जीवन बीमाको महत्व प्रक्रिया तथा लाभ बारे जानकारी समेत प्रदान गरिएको छ। सहभागीहरूलाई बीमाले परिवारको भविष्य सुरक्षित गर्न तथा आकस्मिक जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने विषयमा सचेत गराइएको थियो। सीमित आय भएका परिवारहरूका लागि पनि न्यून शुल्कमा बीमा गर्न सकिने व्यवस्था रहेको छ। आर्थिक जोखिम न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने गण्डकी प्रदेशका प्रमुख शिवप्रसाद पौडेलले जानकारी दिनुभयो। वडा कार्यक्रमले आगामी दिनमा पनि सामाजिक सुरक्षा, वित्तीय सुरक्षा, साक्षरता तथा समुदायको हितसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिएको छ। वडाको यस पहलले आर्थिक रूपमा कमजोर परिवारहरूको जीवनस्तर सुधार गर्ने सहयोग पुग्ने स्थानीय बासिन्दाले बताएका छन्। यसले भविष्यप्रतिको भरोसा बढ़ाउन सकारात्मक भूमिका खेल्ने उनीहरूको अपेक्षा छ। उक्त कार्यक्रम वडा कार्यालयका शाखा प्रमुख अर्जुन सिग्देलले सञ्चालन गरेका थिए। नेपाल प्याप्सन कास्कीले विद्यार्थीको क्षमता विकासका लागि आइतबार निबन्ध चित्रकला वक्तृत्व कला प्रतियोगिता गरेको छ। पोखराको एकता आवासीय विद्यालयमा भएको यो कार्यक्रममा प्याप्सनमा आबद्ध विभिन्न विद्यालयका विद्यार्थी प्रतिस्पर्धा गरेका थिए। विद्यार्थीमा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको हो। चित्रकलातर्फ पिनाकल एकाडेमी की सृष्टि छेत्री प्रथम होइन, रिलायन्स पब्लिकका वसन्त चौधरी दोस्रो, झिलझिला स्कूलकी सफलता कडेल तेस्रो र लिटिल फ्लावरकी सम्भावी श्रेष्ठ चौथो भए। यो विधामा कक्षा एकदेखि पाँचसम्मका विद्यार्थी सहभागी थिए। निबन्ध लेखनमा लिटिल फ्लावरकी जस्मिन भुजेलले पहिलो स्थान हासिल गरिन्। पिनाकलकी दियापुन दोस्रो, एकताका प्रवीण पौडेल तेस्रो र मणि ग्लोरी की डेजी आचार्य चौथो भए। यो प्रतिस्पर्धा कक्षा छदेखि आठसम्मका विद्यार्थी बीच भएको थियो। कक्षा नौ र दशका विद्यार्थी सहभागी वक्तृत्व कलापमा पिनाकलकी सोफिया परिवार प्रथम भएन, डायनेमिक एकाडेमी की सब्रिना राणा दोस्रो, झिलझिला की सोफिया पौडेल तेस्रो र सिद्धि विनायक की स्मृति सुवेदी चौथो भए। प्रतियोगिताहरूले गोला प्रथाबाट छानिएका विषयमा आफ्नो धारणा राखेका थिए। विजयी विद्यार्थीलाई एकता आवासीयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रमान खत्री, निर्णायकहरू शिव श्रीपाली, उप प्राध्यापक परशुराम कोइराला र यादवराज उपाध्यायले पुरस्कार दिए। यस्तै प्याप्सनका केन्द्रीय कोषको साक्ष शिवदत्त तिवारी, केन्द्रीय उपसमिति संयोजक कमल राणाबाट र जिल्ला उपाध्यक्ष विकल पौडेलले पनि पुरस्कार वितरण गरे। नेशनल प्याप्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अवस्थामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रतिभा केसीले गरेकी थिइन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि स्थापना भएको सामुदायिक विद्यालय क्लस्टर कास्की अन्तर्गतका विद्यालयमा कार्यरत विषयगत शिक्षकले शैक्षिक सत्र 2083 को वार्षिक शैक्षणिक योजना निर्माण गरेका छन्। पोखरा महानगरपालिका अन्तर्गत 15 विद्यालयमा कार्यरत शिक्षकले उक्त योजना निर्णय गरी यही आइतबार बाल मन्दिर माध्यमिक विद्यालयमा भेला भई छलफल गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वयका कास्कीका प्रमुख लोकनाथ आचार्यले क्लस्टरले शैक्षिक गुणस्तर सुधारका लागि गरेको कार्यको प्रशंसा गरेका थिए। उनले शिक्षक सबभन्दा पहिला पाठ्यक्रम र विशिष्टीकरण तालिकासँग परिचित हुनुपर्ने बताउनुभयो। कुनै पनि शिक्षकले आफूले शिक्षण गर्ने विषयको पाठ्यक्रमको उद्देश्य बारेमा स्पष्ट भएपछि सिकाइले सार्थकता पाउने उहाँको धारणा थियो। विशिष्टीकरण तालिकाको अध्ययन बिना शिक्षकले स्तरीय प्रश्न पत्र तयार पार्न नसक्ने हुनाले सबै शिक्षकलाई सम्बन्धित विषयको पाठ्यक्रम र विशिष्टीकरण तालिका सम्बन्धमा स्पष्ट हुन निर्देशन दिए। कार्यक्रममा सामुदायिक विद्यालय क्लस्टर काशीका अध्यक्ष तथा इन्द्रराज्य लक्ष्मी मावी, लामाचौरका प्रधान अध्यापक केशवप्रसाद उमागाईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यालय बीचमा असल अभ्यासको आदान प्रदान गर्ने क्लस्टरको उद्देश्य रहेको जानकारी दिनुभयो। उहाँले पोखरा महानगरपालिका भित्रका 15 विद्यालयको साझा संस्थाका रूपमा क्लस्टर रहेको र कास्की जिल्लाका अन्य विद्यालयलाई समेत क्लस्टरका कार्यक्रममा सहभागी हुन खुल्ला रहेको विचार व्यक्त गर्नुभयो। क्लस्टरका उपाध्यक्ष बिन्दावासिनी मावी बाटुले चौरका प्रधान अध्यापक कृष्णप्रसाद आचार्यले क्लस्टरले सामुदायिक विद्यालयका बीचमा शैक्षिक सुधारका लागि गरेका कार्यको बारेमा जानकारी दिनुभयो। हाल क्लस्टरले परीक्षामा एकरूपता, विद्यालयका वार्षिक कार्यक्रम, विधामा एकरूपता कायम गर्दै आएको छ। क्लस्टरका सचिव तालबाराई माविका प्रधान अध्यापक ताराप्रसाद पोखरेलले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रममा क्लस्टर विद्यालयका 175 शिक्षकले को उपस्थिति रहेको थियो। पर्यटकीय राजधानी पोखरा गौतमबुद्ध विमानस्थल, गौतम बुद्ध जन्मस्थल लुम्बिनी र भरतपुरलाई सिल्भर ट्रेंगलले जोडेर नयाँ पर्यटकीय पूर्वाधार विकास गर्ने साझेदारी भएको छ। मंगलबार पोखरामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका बीच त्रिपक्षीय साझेदारी भएको छ। बाह्र बुधे समझदारीमा पर्यटकलाई एउटा शहरबाट अर्को शहर पुग्न सहज हुने गरी कनेक्टिभिटीमा जोड़ दिएको छ। तीनै शहरमा पर्यटकीय गन्तव्यको डिजिटल सूचना बोर्ड राख्ने, संयुक्त प्याकेज बनाउने र स्थानीय व्यवसाय तथा पर्यटन बोर्डसँगको सहकार्यमा अन्तर्प्रदेशीय यातायातलाई थप व्यवस्थित बनाउने समझदारी पत्रमा उल्लेख छ। संघ सरकारले केही वर्ष अघिको नीति तथा कार्यक्रम र बजेटबाट सिल्भर ट्रायंगलको विकास गर्ने अवधारणा सार्वजनिक गरेको थियो। लगत्तै गण्डकी प्रदेश सरकारले पनि यसलाई जोड़ दिएको छ। अहिले तीनै शहरका मेयर पुरानो नीति तथा कार्यक्रमलाई व्यवहारमा लागू गर्न कसिएका हुन्। यसले पोखरा, भरतपुर र लुम्बिनीका पर्यटनलाई एउटै सर्किटमा जोडेर अन्तर्राष्ट्रिय स्तरमा संयुक्त रूपमा बजारीकरण गर्ने बाटो खुलेको छ। समझदारी अनुसार प्रत्येक शहरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा सिल्भर ट्रायंगल अवधारणा समावेश गर्नेछन्। उनीहरूले पाले पालो ट्राभल मार्ट आयोजना गर्ने, पर्यटन व्यवसायहरूसँग समन्वय गरी संयुक्त प्रबन्धन सामग्री तयार गर्ने र पर्यटन पूर्वाधार तथा अन्तर्प्रदेशीय यातायातलाई थप व्यवस्थित बनाउने कार्यक्रम तय भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिल्भर ट्रायंगलको साझेदारी नेपालको पर्यटनको नयाँ आयाम भएको दावी गर्नुभयो। हामीले पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सर्किटको रूपमा विकास गर्नेछौ। यसले पर्यटकहरूलाई विविधता प्रदान गर्नेछ र नेपाल भ्रमणको बसाई अवधि लम्ब्याउन मदत पुग्नेछ। उहाँले भन्नुभयो, तीनै शहरले आपसमा आफ्ना पर्यटकलाई शहरमा जाने प्रेरित गर्नेछन्। यसले तीनै शहरलाई फाइदा हुनेछ। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारीले भरतपुरको प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई लुम्बिनी र पोखरासँग जोड्न सके पर्यटकका लागि पूर्ण प्याकेज भन्ने बताउनुभयो। हामी स्थानीय तह बीचको सहकार्यले सिंगो देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छौं, उहाँले भन्नुभयो। यसै गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले तीन शहरको यो सहकार्यले धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको अनुपम मिलन गराउने विश्वास व्यक्त गर्नुभयो। लुम्बिनीको आध्यात्मिक शान्ति, भरतपुरको वन्यजन्तु र पोखराको साहसिक पर्यटन एकै यात्रामा अनुभव गर्न पाउनु पर्यटकका लागि अविस्मरणीय हुनेछ। उहाँ भन्नुहुन्छ, जब पर्यटकको बसाई बढ्छ, यहाँको व्यवसायहरूको कमाई पनि उच्च हुनेछ। यो सर्किट सफल बनाउन सबै पक्षको योगदान आवश्यक हुने नगर प्रमुखहरूले सुनाए। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले यो अवधारणाले नेपालको समग्र पर्यटन बजारमा एकीकृत सन्देश दिने बताउनुभयो। उहाँले पर्यटक क्षेत्रको प्रबन्धनका लागि बोर्डले हरदम साथ दिने र तीनै शहरको सहकार्यमा डिजिटल मार्केटिङ तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू अघि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। यो सिल्भर ट्रायंगललाई हामी एउटा मस्ट भिजिट सर्किट रूपमा विश्व बजारमा पस्कन चाहन्छौ। उहाँ भन्नुहुन्छ, हामी मात्रै चाहनाले होइन, हाम्रो मात्रै चाहनाले हुँदैन, यसमा सबै पक्षको साथ र सहयोग चाहिन्छ। पर्यटनसँग सम्बद्ध व्यक्तिहरूले तीनै शहरका समस्या र समाधानका लागि आपसी सुझाव दिएका छन्। पर्यटन विज्ञहरूले सिल्भर सर्किटले आन्तरिक बाह्य दुवै प्रकारका पर्यटकलाई आकर्षित गर्न सक्ने दावी गरे। विशेष गरी भारतीय पर्यटकको आगमन बढ़ाउन, उनीहरूका लागि सहज यात्रा व्यवस्थापन गर्न र स्थानीय होमस्टे तथा होटल व्यवसायलाई प्रवर्धन गर्न थप जोड़ दिनुपर्ने सुझाव दिए। कार्यक्रमको अध्यक्षता गरेका पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईले अन्तर शहर सहकार्य अघि बढ़ाओ नबढ़दासम्म पर्यटक क्षेत्रको उत्थान अब सम्भव नहुने बताउनुभयो। पर्यटन भनेको एउटा शहरको गन्तव्य मात्र होइन, कुनै एक शहरले मात्रै पर्यटकलाई पूर्ण सन्तुष्टि दिन पनि सक्दैन, उहाँले भन्नुभयो। यसको विकास सहकार्यबाट मात्र हुन्छ। पोखराले त्यसैलाई ध्यान दिएर यो सर्किटलाई प्रबन्धन गर्न चाहेको हो। पहिलो बैठक पोखराले आयोजना गरेको हो, अबको बैठक भरतपुरले आयोजना गर्ने महानगरका कार्यवाहक प्रमुख अधिकारीले प्रस्ताव गर्नुभयो। अर्को बैठक नहुँदासम्म यसको अध्यक्षता पोखराले गर्नेछ भने जुन शहरमा बैठक हुन्छ त्यसको अध्यक्षता सोही शहरका प्रमुखले गर्नेछन्। सहभागीले तीन शहर जोड्ने गरी चेन होटेलहरू आकर्षित गर्नुपर्ने र तीनै शहरको प्रतिनिधित्व हुने गरी साझा संस्थाहरू गठन गरिनुपर्ने सुझाव दिएका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9852521050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका को लगी हमी समझना।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मिनराज खड़का, फोन नंबर 0165-536-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको जारी गतिरोधका लागि प्रधानमन्त्री वीरेन्द्र शाह नै जिम्मेवार रहेको आरोप लगाएका छन्। मंगलबार संघीय संसद भवनमा परिसरमा संचारकर्मीसँग कुरा गर्दै कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर विवादित अभिव्यक्तिबारे स्पष्ट पार्दै गतिरोध अन्त्य गर्न पहल गर्नुपर्ने बताएका छन्। राईले प्रधानमन्त्रीले राष्ट्रियता र राष्ट्रिय अखण्डतासँग जोड़िएका विषयमा गम्भीर अभिव्यक्ति दिएको दावी गर्दै त्यसको विरोधमा सबै विपक्षी दल एकजुट भएको स्पष्ट पारेका छन्। राईले संसदको अवरोध अन्त्य गर्न मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै रहेको उल्लेख गर्दै उनी सदनमा आउनुपर्ने बताए। कांग्रेसले अर्थमन्त्री डाक्टर सोनिया वाग्लेले पुणे अनि कर सम्बन्धी विवादमा संसदमा उपस्थित भएर स्पष्ट जवाब दिनुपर्ने माग गरेका छन्। राईले करको दर हेरफेर र कर छली सम्बन्धी उठेका प्रश्नमा अर्थमन्त्रीले संसदलाई यथार्थ जानकारी गराएर जनचासोको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। सुनौ उनको भनाई।
19: राष्ट्रियता र राष्ट्रिय अखण्डताको कुरा केही विषयको कुरा आइसके पछाडि चाहिँ हामी सबै प्रतिपक्षी दलहरू एक ठाउँमा छौं, तर पनि यसको यो गतिरोधलाई, यो डेडलकलाई तपाईँको सधैँभरि कायम गर्न सकिँदैन, यसलाई लामो समयसम्म राखिराख्न सकिँदैन। तर यसमा भनेको सहमति सहकार्यकै पाटो हो र यसका गर्नको लागि दलहरू बीचमा, दलका नेताहरूको बीचमा पनि संवाद जारी छ, संवाद पनि भइरहेको छ। आज पनि नेपाली कंग्रेस संसदीय दलको दलमा सर्वदलीय बैठक छ, त्यसले गर्दाखेरि त्यो त्यसले हाम्रो नेगोसिएसनको पाटो बढ़ेको छ। सम्भवतः प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू आउनुहुन्छ, ल्याउने वाचन सत्तापक्ष दलले पनि गर्नेछ भन्ने हामी आश्वस्त छौं र त्यस पछाडि खुली
20: छ। बजेटको विषयमा तपाईँहरू छलफलमै कार्यसूचीमै प्रवेश गर्नु भएको छैन, तर करका दर हेरफेरका कुराहरूले यति बेला बजार टिकिराखेको छ। अब प्रधानमन्त्री त सदनमा आएर जवाब दिनु होला, फेरि अर्थमन्त्रीको विषय नयाँ ढंगले प्रवेश गर्ने निश्चित छ।
19: होइन, त्यसको विषयमा अर्थमन्त्रीज्यूले प्रश्न पार्नुहुन्छ होला, तर मलाई अपेक्षा चाहिँ त्यो थिएन। मलाई अपेक्षा किन थिएन भन्नुहुन्छ भने, यतिको हाम्रो हामीले अत्यन्तै विज्ञ अर्थमन्त्री पाएको भन्ने कुरामा हामी थियौं, र योभन्दा अगाडि तपाईँहरूको उहाँहरू विपक्षमा हुँदै गर्दाखेरि पनि हिजो यस्तै खालको घटनाक्रममा उहाँले बोल्नुभएको, उहाँले राख्नुभएको अभिव्यक्तिहरू थिए, त्यसले गर्दाखेरि उहाँ हुँदै गर्दाखेरि यो हुन्छ भन्ने अपेक्षा थिएन, तर भएको छ। यो हाम्रो लागि यो अत्यन्त राम्रो कुरो चाहिँ होइन, तर त्यसको विषयमा उहाँको जवाब पनि आउला र त्यसलाई कसरी अगाडि लाने भन्ने कुरामा फेरि हामी बीचमा बसेर छलफल हुन्छ।
20: अब सर्वदलीय बैठकमा चाहिँ यहाँहरूको बटम लाइन के हुन्छ? प्रधानमन्त्रीले लिखित वक्तव्य दिनुभयो अथवा संकल्प प्रस्ताव पारित भयो भने पनि तपाईँहरू सहमत हुन तयार हो कि के हो?
19: होइन, यसमा तपाईँको नेताहरू बीचमा हाम्रो सहमति हुन्छ होइन, मलाई लाग्छ। सम्भवतः प्रधानमन्त्रीज्यू आफै पनि अब यो डेडलक खोल्नको लागि, किनभने सबैभन्दा जिम्मेवार उहाँ हुनुहुन्छ, कार्यकारिणी प्रमुख हुनुहुन्छ, त्यसले गर्दाखेरि पनि उहाँ भएकोले गर्दाखेरि उहाँले नै डेडलक खोल्नलाई उहाँ आउनुहुन्छ र गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ।
18: अब बाँकी समाचार। नेकपा एमाले अर्थमन्त्री डाक्टर सोनिम वागेले मन लाग्दी ढंगले करको दर संशोधन गरेको आरोप लगाउँदै आर्थिक विधेयकमाथि गम्भीर छानबिन गर्न माग गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद छिजित देवेले संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको विधेयकबीच विद्युतीय सवारी साधनको करका दरमा हेरफेर फरक देखिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका हुन्। उनले संसदमा दर्ता भइसकेको कुनै पनि विधेयक संसदको पूर्ण बैठक वा सम्बन्धित समितिबाट मात्रै संशोधन गर्न सकिने संसदीय अभ्यास र नियम रहेको उल्लेख गर्दै अर्थमन्त्रीले एकपक्षीय रूपमा करको दर हेरफेर गरेको आरोप लगाए। उनले आर्थिक विधेयकमा भएको भनिएको फेरबदलको निष्पक्ष छानबिन गर्न र यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरे। सांसद थेवेले संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले सक्रिय पहल गर्नुपर्नेमा पनि

0: महिलाएं बैठक बसले गर्दा खेरि क्रियाशील सदस्यताको अध्यावधि भइसकेको प्रक्रियाबाट र आफैले अध्यावधिको लागि आवेदन दिनुभएको सबै जोड्दै गर्दाखेरि 5,00,000 प्लस भइसकेको छ। अझै केही ठाउँहरूमा अध्यावधि गर्न बाँकी छ, त्यसैले मोटामोटी 6,50,000 क्रियाशील सदस्यता अध्यावधि हुन्छ। त्यो नै हामीले अनुमान गरेको, हामीले अपेक्षा गरेको।
1: अब बाँकी समाचार। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र साईले नवनियुक्त गृहमन्त्री सुदन गुरूङलाई बधाई दिँदै दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्न माग गरेका छन्। आज गृहमन्त्रीमा नियुक्ति भएका सुदन गुरूङलाई सामाजिक सञ्जाल मार्फत हिजो बधाई ज्ञापन दिँदै साईले दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको स्वागत गरेका हुन्। साथै तत्कालीन समयका जिम्मेवारी अधिकारीहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने उनले माग राखेका छन्। साईले घटना हुँदाका वखत गृह मन्त्रालयको नेतृत्व सम्हालेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्। उनले लेखेका छन्, सत्य तथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरकारवालाहरू विशेष गरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेललाई लगायतलाई अनुसन्धानका दायरामा ल्याई निष्पक्ष छानबिन गर्न अपील गर्दछु, उनले भनेका छन्। माध्यमिक शिक्षा परीक्षा एसएलसीका क्रममा सिराहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएको परीक्षार्थीको मोबाइल फोन र स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटना विरूद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता अनिल कुमार शाह र परीक्षार्थी विद्यार्थीहरू महेश कुमार महासेठ र रमन कुमार यादव लगायतले संयुक्त रूपमा दर्ता गरेको उक्त रिटमा नेपाल सरकार, गृह मन्त्रालय, मध्य प्रदेशको शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालय सिराहा लगायतलाई विपक्षी बनाएको छ। रिट निवेदक पीड़ित विद्यार्थी र अभिभावकहरूलाई बजार मूल्य र डेटा क्षतिको आधारमा उचित क्षतिपूर्तिको माग गरिएको छ। त्यस्तै कानून कार्य गर्ने जिम्मेवार अधिकारी र कर्मचारीहरूमाथि फौजदारी तथा विभागीय कार्यवाही हुनुपर्ने माग गरिएको छ। साथै भविष्यमा देशभरका परीक्षा केन्द्रहरूमा जफत गरिएका सामग्रीहरू नष्ट नगर्न आदेश जारी हुनुपर्ने पीड़ित विद्यार्थीको माग छ। गत चैतमा सम्पन्न एसी परीक्षाका क्रममा मर्यादा विपरीत प्रयोग गरिएको भन्दै सिराहाको परीक्षा केन्द्रहरूबाट 7 थान आइफोन, 489 थान एण्ड्रोइड फोन र 5 थान स्मार्ट वाच जफत गरिएको थियो। ती उपकरणहरूलाई जिल्ला परीक्षा समन्वय समिति सिराहाको निर्णय र तत्कालीन मध्य प्रदेशकी शिक्षा मन्त्रीको घोषणाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रांगणमा पानी भरिएको ड्रममा डुबाएर सामूहिक रूपमा नष्ट गरिएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी विरोध हुने शुरू भएको हो। रिट निवेदकहरूले परीक्षामा मोबाइल निषेध गरिए पनि परीक्षा सकिएपछि जरिवाना लिएर वा अभिभावकको रोहबारमा फिर्ता गर्नुपर्नेमा स्वेच्छाचारी ढंगले नष्ट गरेको दावी गरेका छन्। रिटमा भनिएको छ, कुनै कानूनी प्रक्रिया नै पूरा नगरी करिब 1 करोड़ रूपियाँ बराबरको निजी सम्पत्ति नष्ट गरिनु कानूनी शासनको उपहास हो, रिटमा भनिएको छ। नेपाल दक्षिण एसिया तथा विश्वव्यापी रूपमा विकास भइरहेको आर्थिक, राजनीतिक र भू राजनीतिक परिवर्तनहरूबारे विमर्श गर्न बोधी सम्वाद 2026 सम्मेलन हुने भएको छ। सामाजिक नवप्रवर्तन र विदेश नीति केन्द्र सीईएस आईएफले असार 2 गतेदेखि 4 दिनसम्म आयोजना गर्ने सो सम्मेलनमा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका लगायतका देशहरूबाट प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ। सीएसआईएफले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गरेको जानकारी अनुसार कार्यक्रममा विभिन्न देशका पूर्व मन्त्रीहरू, पूर्व परराष्ट्र सचिवहरू, वरिष्ठ कूटनीतिज्ञहरू, अर्थशास्त्रीहरू, सुरक्षा विज्ञहरू तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूले आफ्नो अनुभव र विचार राख्ने बताइएको छ। चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ भन्दा धेरै रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको रेमिटेन्स भित्रिएको हो। 10 महिनामा रेमिटेन्स अपराबाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 41.2% बढ़ेको छ। राष्ट्र ब्याङ्कका अनुसार वैशाखमा मात्र कृतिमानी 2 खर्ब 57 अर्ब रूपियाँ रेमिटेन्स भित्रिएको छ। यसअघि 1 महिनामा यति धेरै रेमिटेन्स भित्रिएको थिएन। राष्ट्र ब्याङ्कका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 33% बढ़ेर 13 अर्ब 26 करोड़ पुगेको छ। गएको वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो।

अब विदेशका समाचार। विश्वकै अग्रणी कृत्रिम बौद्धिमत्ता कम्पनी मध्ये एक ओपन आईले सम्भावित सार्वजनिक शेयर निष्कासनतर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितपत्र तथा विनियम आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मसौदा कप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छुट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। अब खेलकुदको समाचार। नेपाली राष्ट्रिय ह्याण्डबल टोली बंगलादेश प्रस्थान गरेको छ। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ आईएफएचको वार्षिक प्रतियोगिता साउथ एसियन जोन आईएचएफ ट्रफी 2026 भाग लिन टोली ढाका प्रस्थान गरेको हो। यो प्रतियोगिता 27 गतेदेखि 31 गतेसम्म सञ्चालन हुनेछ। दुवै नेपाली टोली असार 1 गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। यस दक्षिण एसियाली राष्ट्रहरूबीच हुने प्रतिष्ठित प्रतियोगिताहरूमा नेपालले दुई विधामा प्रतिस्पर्धा गर्नेछ। नेपालले 18 वर्ष मुनिको जुनियर र 20 वर्ष मुनिको युथ विधामा सहभागिता जनाउन लागेको नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकले जानकारी दिनुभयो। प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल, भारत, मालदिव्स, अफगानिस्तान र यमनको सहभागिता रहनेछ। आईएफएचले आफ्नो वार्षिक क्यालेण्डर अनुसार यो प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको छ। प्रतियोगिताका लागि दुवै टोलीले पोखरामा करिब दुई महिनासम्म निरन्तर र कड़ा प्रशिक्षण गरेको थिए। टोली पदक जित्ने लक्ष्यसहित मैदान उत्रिने प्रशिक्षक विशाल बस्नेतले बताउनुभयो। नेपालको 20 वर्ष मुनिको टोलीको प्रशिक्षकमा राष्ट्रिय खेलाड़ी दिनेश श्रेष्ठ रहेका छन्। यो टोलीमा रोशन विक, अनिल सन्त्याल, विश्वास गायक, सुदीप घले, केविन गुरूङ, निरज गुरूङ, ऋतिक परियार, सुन्दर फगामी, निशान पुन, विकल पुन, बिसन पुन, रिजन श्रेष्ठ, सोनिसा तामाङ र विवेक थापा रहेका छन्। यस्तै 18 वर्ष मुनिको टोलीको नेतृत्व प्रशिक्षक तथा राष्ट्रिय टोलीका कप्तान विशाल मस्नेतले गरेका छन्। यो टोलीमा अनिक विक, अम्बी अल्विन गुरूङ, सुजल गुरूङ, दिव्य गुरूङ, सुबिन गुरूङ, शीतल गुरूङ, निशान गुरूङ, अधिस फगामी, प्रज्वल पौडेल, संस्कार पुन, कुशल पुन, सुमित पुन, अनमोल श्रेष्ठ र सुसन थापा रहेका छन्। ढाका प्रस्थान गर्नु अघि राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचन्द्र मेहताले नेपाली टोलीलाई औपचारिक विदाई गरे। उनले खेलाड़ीहरूलाई राष्ट्रको गौरव उच्चो राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्ने प्रेरित गर्दै सफलताको शुभकामना दिएका थिए। अब एउटा मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा गैराती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको हो। झापा सहित दाङ तनौ काठमाडौँमा पनि मध्यमसम्म वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा थोरै ठाउँमा तातो दिन सम्भावना रहेको छ। आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्टाङसित मध्यमसम्मको वर्षा रहेको अनुमान छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। पोखरामा जेठ 30 गतेदेखि असार 5 गतेसम्म खेल सप्ताह आयोजना हुँदै तनहुँका स्थानीय तहमा मगर भाषा पठन पाठन गरिँदै बेगनास्थलमा छैटौं डुगा दौड़ प्रतियोगिता हुँदै म्याग्दीमा 180 मेगावाटको काली गण्डकी गर्ज आयोजना निर्माण शुरू। एसीमा जफत गरिएको मोबाइल नष्ट प्रकरण क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता। पोखरा भरतपुर लुम्बिनी सिल्भर ट्रेंगल परियोजना पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका बीच त्रिपक्षीय समझदारी। गृहमन्त्री गुरूङ र नव प्रधानमन्त्री महावीर पुनको शपथ सम्पन्न। नेपालमा अन्तर्राष्ट्रिय बुद्धि सम्मेलन हुँदै 10 महिनामा भित्रियो 19 खर्ब, 16 अर्ब रेमिटेन्स, विदेशी मुद्रा सिन्चित 37 खर्ब नाम। र साउथ एसियन जोन आईएफएच ट्रफी 2026 सहभागी हुन नेपाल ह्याण्डबल टोली बंगलादेश प्रस्थान। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आलोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबरसँग आलो आउनेछ। हामीसँग सफलताको पाइलामा अब केही बेर सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
9: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32 गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-75।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथै कुखुराको दाना पानीको भाँडा थोक मूल्यमा उपलब्ध छ।
1: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्ट

0: Vista Bartender Susimeking, Indian Cooking,
1: Cook, Waiter, Bakery, Housekeeping, Front Office Lagayat ka Sampuna Hotel Sampan Italian Kalagi,
2: Kantipur Hotel Training Center,
1: Varshau Dekhi, Desh Videsh ka 5 Sari Hotel Ma Karirat, Safe from Manager Dwara, Talim Dine, Videsh Ma Manyata Prapta, Antarashtriya Star ko Patikram,
0: Sathi Hostel ko Vyavasthapani Raheko Cha,
2: Sare Hotel Harma Field Visit Ra Field Training Garaine, City Visit Dwara Skill Test Garai Certificate Dine, Tapai Hamro Vishwas Jitna Safal,
1: Kantipur Hotel Training Center, Sundar Margo Chukladunga, UFO Street Complex ko Beach Ma,
3: Phone Number 061-587-915.
4: Aina e buda, biana biana kai nalakau.
5: Yeye mwi ni, ghar banaune lakh kura ta chahe pani cha chani. Kei bhariya, ghar ko lagi, kaach ko jal joka ajal ganya, samishya kaach ujjal kira jana laego, vaina.
4: Ho buda, hamra maita pani, tyahi bata jal dhoka, shutter ra railing rakhera dhukka bhathyau, tyaha gasita kei chintai hudaina.
6: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टील एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको

0: काल्मा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
1: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापन हो।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 103.4 MHz
1: सुन्न मन लायो।
2: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु।
2: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 MHz मा कार्यक्रम उमंग सुन्न नभुल्नुहोला।

0: आना जाना इस संसार के अंदर जैसे लहर आती जाती रहती है, जैसे ये बादल आते जाते रहते हैं, जैसे ये सूरज सवेरे चढ़ता है और शाम को ढल जाता है, ये है तुम्हारी जिंदगी। पर ये जो दिन मिला है, ये जो जीवन रूपी दिन मिला है, ये जो सूरज चढ़ा है, क्या करोगे तुम इस दिन में, क्या करोगे तुम आज, क्योंकि ये है तुम्हारा आज।
1: Hear yourself, स्वयं को आवाज लाइ सुन लो।
2: एकजना राजा थिए, उनलाई यो शंका भयो कि अहंकार कस्तो हुन्छ। उनी खोज्न हिँडे, आफ्नो कुरा सबैसँग राखे कि अहंकार कस्तो हुन्छ, अहंकार कस्तो हुन्छ, अहंकार के हो, अहंकार कस्तो हुन्छ। कसैले भने उनलाई, तिमी सच्चा गुरू महाराज कहाँ जाऊ, उनले नै तपाईँको शंकालाई निवारण गर्नेछन्। घुम्दा घुम्दा घुम्दा घुम्दा घुम्दा धेरै भेटिए र भने, अहंकार राम्रो हुँदैन, यस्तो हुन्छ त्यस्तो हुन्छ। राजा भन्छन्, यो त मलाई पनि थाहा छ राम्रो हुँदैन, तर कस्तो हुन्छ। यसो गर्दा गर्दा उनी एउटा यस्तो ठाउँमा पुगे, गुरू महाराजी बसिरहनु भएको थियो, उनी पनि आएर बसे। त गुरू महाराजले सोध्नुभयो, के कुरा हो भाइ, किन यहाँ आएको। राजाले भने, महाराज मलाई एउटा शंका छ कि अहंकार कस्तो हुन्छ। भने राजा, म शंकाको समाधान त गर्न सक्छु, तर एउटा समस्या छ। अहिले एउटा कुवा खन्दै गरेको छु, त्यो कुवा खन्न गाह्रो भइरहेको छ, अनि जबसम्म यो कुवा राम्रो तरिकाले खनिँदैन तबसम्म मसँग समय हुँदैन, अनि जब यो कुवा खनिनेछ तब म तिम्रो शंकाको निवारण गरिदिनेछु। तब राजाले भने, महाराज मसँग त धेरै सिपाही छन्, धेरै मानिसहरू छन्, तपाईँ आज्ञा दिनुहोस्, म अहिले खनाइदिन्छु। गुरू महाराजले भन्नुभयो, यो त एकदमै राम्रो कुरा हुनेछ, तिम्रो शंकाको निवारण पनि छिट्टै हुनेछ। राजाले ताली बजायो, आफ्नो सैनिकलाई बोलायो, कुवा खन, कहाँ खन्ने महाराज, त्यही शुरू गरिएको छ, त्यही ठाउँ हो, खन्न शुरू गर। त्यहाँ फलाम जस्तै कड़ा पत्थर थियो, हतौडाले बजार्यो, हतौडा नै भाँचियो, त्यो ढुङ्गो यताको उता हुँदैन, कोदालीको प्रयोग गरे, कोदाली नै भाँचियो। गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा ठूलो राशि थुप्रियो कोदालोको, हतौडाको थुप्रो बनिसक्यो, तर त्यो यस्तो पत्थर थियो जसमा निशाना पनि थिएन। तब राजा आएर भन्दछन्, महाराज यो कुवा कहिले खनिन्छ मलाई थाहा छैन, तर मेरो हालत खराब भइसकेको छ, मलाई यो शंका लागिरहेको छ, यसले मलाई हैरान पारिरहेको छ, तपाईँ कृपया केही गर्नुहोस्। भने राजा, कुवा यसकारण खनिरहेको छ ताकि पानी निस्कियोस्। पानी हो यो जीवनको आनन्द, त्यसलाई पाउनको लागि कुवा खनिरहेको छ। यो पत्थर हो अहंकार, अनि जुन हतौडाहरू भाँचिएका छन्, जुन कोदालीका रास छन् भाँचिएका, यी सबै हुन् बुझाई। जबसम्म यो पत्थर यस्तो छ तबसम्म यो बुझाईले काम गर्दैन। कोही यस्तो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो बताउने व्यक्ति होस्, फेरि पनि कुनै काम लाग्दैन, यो पत्थरमा केही पनि हुँदैन। यो हो अहंकार, हेर्नुहोस् सबैतिर हेर्नुहोस्, यो मेरो हो, यो तेरो हो, यो मेरो, त्यो तेरो, यो मेरो, त्यो तेरो, सबै चक्कर हो, र यो चक्करमा सबै आए, कोही बचेका छैनन्। तपाईँ छ चीजबाट बन्नु भएको छ, अक्सिजन, हाइड्रोजन, फस्फोरस, क्याल्सियम, कार्बन र नाइट्रोजन, यी छ पदार्थबाट तपाईँ बन्नु भएको छ। तपाईँ 70% पानी हुनुहुन्छ, म हुँको कुरा गरिरहेको छु, हुँ 70% पानी हो, 70% पानी हुनुहुन्छ र यी धातुबाट बन्नु भएको छ, ठिक छ। भैंसी, कसैले भैंसी पाल्नु भएको छ, राम्रो कुरा हो, दूध त राम्ररी पिउनुहुन्छ। भैंसी केबाट बनेको छ, तिनै पदार्थबाट जसबाट तपाईँ बन्नु भएको छ त्यसैबाट भैंसी बनेको छ। कुकुर कतिजनाले पाल्नु भएको छ, मसँग पनि दुईवटा छन्, ससाना ती के बाट बनेका छन्? ती पनि तिनै चीजबाट बनेका छन् जसबाट म बनेको छु। त्यो बनेको छ तपाईलाई यो सम्झाउने कोशिश गरिरहेको छु कि जुन चीजलाई लिएर हामी हिँड्दछौ ताकि म दोस्रो हुँ, म केही फरक हुँ, म अलग छैन, म त्यही नै हुँ जो सबै छन्। यो हो बाहिरको कुरा, भित्र कुरा फरक छ। भित्र के छ तपाईको? यदि यसलाई तपाईले बुझ्नुभयो तपाई भित्र के छ त तपाईको जिन्दगी बदलिनेछ। अहिले तपाई के गर्नुहुन्छ कि मन मैला तन उजरा टीभीमा हेर्नु भएको छ नि के? साबुन यसले नुहाउनुहोस्, यसले तपाईको छाला, ग्यारेन्टी दिन्छु तपाईको छाला अझ चम्किन थाल्छ। मन मैला तन उजरा बगुला कपटी अंग, कबीरदासजी भन्नुहुन्छ तासे तो, यसकारण मैले भने कबीरदासजी भन्नुहुन्छ तासे तो कौवा भला, तन मन एक ही रंग। यो तत म त सारा संसारलाई खाइरहेको छ। यो नेपालको मात्र कुरा होइन, अमेरिकामा पनि यस्तै भइरहेको छ। यो यस्तो के भन्छन् भाइरस हो, यो यस्तो रोग हो कि सबैतिर फैलिरहेको छ। तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले त्यस्तो गरिस। यस्तो कलियुग बन्यो कि नसोध्नुहोस्। के चाहियो मानिसलाई? पैसा पैसा पैसा पैसा पैसा। जोसँग केही छैन उसलाई 10 रुपियाँ चाहिन्छ, जोसँग 10 रुपियाँ छ उसलाई 100 रुपियाँ चाहिन्छ, जोसँग 100 छ उसलाई 200 चाहिन्छ। अनि जब यो जोसँग केही पनि थिएन उसले जब 10 पाउँछ फेरि उसले 100 सपना देख्छ। 100 हुनेले 200, 200 हुनेले 300, 300ले 400, 400 हुनेले 500, अनि 500 हुनेवालाले उसले 100 कहाँ सपना देख्छ र? ऊ त करोडौंको देख्छ। हजार करोड कति हुन्छ मसँग कहिले नसोध्नु होला, त्यसमा कतिवटा शून्य हुन्छन् मसँग नसोध्नुहोस्, मलाई थाहा छैन। इन्टरनेट गुगलमा गएर म थाहा पाउन सक्छु कि त्यसमा कतिवटा शून्य हुनुपर्दछ। यो जीवनमा केवल यसका लागि हो जीवन, बिर्सनु भयो एक दिन त जानु पनि छ। थाहा छैन के हुन्छ भोलि, एक सेकेण्डमा के हुन्छ यो थाहा छैन, कसैको निधारमा टाँसिएको छैन। तपाईँको मृत्यु फलाना फलाना दिनमा हुन्छ, अघा किसी बसरको आफ्नो मृत्युको बारेमा थाहा छैन। फेरि पनि हामी यसरी जिउँछौ कि जस्तो कि 100 वर्ष बाँच्छौ, अनि एक दोस्रोलाई कस्तो आशीर्वाद दिन्छौ 100 वर्ष बाँच। अनि समय के भन्छन् मानिसहरू? समय मसँग छैन हजुर, मैले जुन कुरा गरिरहेको छु उसलाई सुन्नका लागि समय छैन। ठिक छ, मलाई एउटा कुरा बताउनुहोस्, तपाईँ समझदार हुनुहुन्छ, तपाईँ जन्मिनु त भयो, अब एउटै चीज बचेको छ, त्यो हो मृत्यु, होइन? एउटा त भयो अनि दोस्रो ठूलो जुन हुनेछ जसमा सबै मानिसहरू आउँछन् खाना खानका लागि, त्यो हो मृत्यु। तपाईँ र मृत्युको बीचमा के छ? समय नै त छ। अनि त्यही तपाईँसँग छैन भने तपाईँ त जानुभयो, त्यही त हो दुईवटालाई यसरी छुट्याउने। कि हंसा निकल गया पिंजरे से खाली पड़ी रही तस्वीर, यो श्वास को के मूल्य छ तपाई बुझ्न सक्नुहुन्न? बुझ्नुहुन्छ अवश्य, तर त्यो दिन जुन दिन यो जानेछ। यस्तो किन हुन्छ थाहा छैन। घरमा श्रीमती छिन्, श्रीमतीसँग झगडा पनि गर्छन्, यो किन नगरेको, तैले नुन धेरै हालिस, अब चियाले, अब यो गर, अब त्यो गर, अनि जुन दिन भागेर जान्छे ओहो कहाँ गई। भैँसीको साथमा पनि यही हुन्छ, जबसम्म घरमा छ कहाँ जान्छस्, यस्तो गर्छेस, त्यस्तो गर्छेस, अनि जुन दिन भाग्छे अरे राम मेरो भैँसी गयो। बच्चासँग पनि यस्तै हुन्छ, बदमास पढ्दैनस्, लेख्दैनस्, बेवकुफ, यस्तो छस, त्यस्तो छस, जुन दिन भाग्छ मेरो छोरो बाबु कहाँ गयो, अरे मेरो दुनियाँ खराब भयो, म त कहीँको भइन। किनकि शून्यताको लागि त सारा उमेर बाँकी छ। यदि यसै प्रकारले तपाईँ बाँच्न थाल्नुभयो हरेक दिन तपाईँको जिन्दगी बदलिनेछ र तपाईँको जीवनमा शान्ति नै शान्तिको सुखले भरिनेछ। त हजुर, शान्ति त सम्भव छ, यसकारण सम्भव छ किनकि यो पहिलादेखि नै तपाईँ भित्र छ। नलुकाउनुहोस्, बाहिर आउन दिनुहोस्, आफ्नो जीवनलाई सफल बनाउनुहोस् र आनन्द लिनुहोस् आफ्नो जीवनमा।

करम ढाला अंग बन काटत बारंबार अपने हाथों आप ही काटत है संसार। हमरो कर्म नहीं एक्स बंचरो बने को था रतेही चीज बाट हामीले आफैलाई हानेर आफैलाई नै काट्न तिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर जब हामी जान्छौं बाहिर जान्छौं मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौं

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-57-9915।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
4: हजुर
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्छ?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
15: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
14: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
15: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
14: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
14: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
14: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
16: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्तीटु मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ, कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
11: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
1: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
11: स्वर्णबिन्दु खुवाइने मिति
1: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
11: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाड़ा पखला, आऊ, रुगाखोकी, सर्दी मर्की, रुगाखोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
12: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
11: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
12: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
11: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।
13: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
14: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
13: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
15: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-65-63-983, 98-55-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
16: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
17: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: हैन ए बुढा, बिहान बिहान काई नलाकाऊ।
19: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका, अजेल गर्ने श्रमिक काठ उद्योगतिर जान लागेको होइन?
18: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
20: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
21: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ, सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन जैन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होटेर पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी सामाजिक क्षेत्रको विषय उठान गर्नेछौ। समाजमा केही समस्या छन्, ती समस्याको समाधान कसरी गर्न सकिन्छ र सामाजिक क्षेत्रमा युवाहरूलाई बढ़ी सहभागी गराउन के गर्न सकिन्छ। यस्तो व्यक्तित्व हुनुहुन्छ, अवकाश प्राप्त व्यक्तित्व हुनुहुन्छ, त्यो अहिलेको यो समयलाई आफूले सदुपयोग गर्दै हरेक क्षेत्रमा सामाजिक काम भनेपछि अत्यन्त क्रियाशील भएर लागि पर्ने व्यक्तित्व हुनुहुन्छ। राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष हुनुहुन्छ, विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ। अवकाश प्राप्त सहसेनानी ज्ञानेन्द्र जयसी सुवेदी हुनुहुन्छ। ज्ञानेन्द्रजी, यहाँलाई कार्यक्रममा हार्दिक
1: स्वागत।
0: हजुर, यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: यति बेला म प्राय जसो त सामाजिक काममै व्यस्त हुन्छु, त्यही पनि अब आफ्नो पनि राजनीतितर्फ पनि अलिअलि भएको भएर राजनीतिहरू अधिवेशनहरू पनि भइरहेको छन्। राजनीतितर्फ भन्दा पनि म चाहिँ अब अहिले टोलहरूमा कसरी हुन्छ, पानीको समस्या हुन्छ, त्यसपछि बाटोघाटोको समस्या हुन्छ, अब गाडीकै समस्या हुन्छ, त्यहाँ सार्वजनिक यातायातहरू पनि त्यति नचलेको अवस्था छ। अब पोखरा साथ एकदम पोखरा एकदम सुन्दर ठाउँ, पोखरा पर्यटकीय राजधानी पनि, त्यहाँ माथि पनि हामी साथ भन्दाखेरि एकदम गौरव लाग्छ। तर चाहिँ हामी कता कता फेरि बत्ती मुनिको अँध्यारोमा जस्तो पर्यौँ कि जस्तो पनि फिल भइरहेछ। हामी घारी बाटोमा बस्छौँ भन्दाखेरि त वा पोखरा साथ तपाईँहरूकोमा सबै सरकारी संघ संस्था भएको पोखराको मुटुमै हुनुहुन्छ भन्नुहुन्छ। तर त्यहाँनिर चाहिँ अलिकति हामी सुरुबाटै हो कि सुरुवाती चरणबाट हो कि अथवा अहिले पछि आएर त धेरै प्रगति भइरहेछन् त्यहाँ, पहिलाबाट चाहिँ अलिकति दुर्गम दुर्गम जस्तो रहेछ। त्यो बसहरू पनि त्यति राम्रो तरिकाले नचल्दिने, अनि पानी पनि अब त्यति राम्रो तरिकाले नहुने, बोल्न त्यताको मान्छेहरूले आवाज उठाउन नसक्नु भएको हो कि सुन्नेले नसुनिदिनु भएको हो, त्यस्तो भइरहेको थियो। अहिले चाहिँ सबै मिलेर त्यहाँ चाहिँ अब बाबामा समूह भन्ने पनि छ, बाबामा समूह भयो, एकता तमु समाज भन्ने छ, हामी राधाकृष्ण टोल विकास भयौँ, सबैले एकसाथ रूपले चाहिँ काम गरिरहेका छौँ। र जहाँसम्म चाहिँ अब सबैको राम्रो त बन्न सक्यो भएन, तैपनि एभरेजमा ओभरअलमा ठिकै गरिएको छ कि भन्छु। अब एनालाइसिस भन्ने कुरो त मैले आफूले आफूलाई गर्ने गर्ने कुरा होइन, अर्कोले गर्ने कुरा हो।
0: हजुर, यो टोल विकास संस्थाबाट नै कामहरू भइरहेछ।
1: हजुर, टोल विकासबाट पनि हाम्रोमा धेरै कामहरू भइरहेछन्। हजुरको जस्तो अब सहकार्य हामीले अघि नै भनिसके, जनजागृति बाबा आमा समूहसँग पनि हामीले सहकार्य गरेका छौँ। हाम्रो टोल विकासको छुट्टै धेरै त्यो ठुलो फन्ड छैन, किनभने हामीले त्यस्तो त्यो रिन्यु गर्ने भनेर व्यक्तिगत रूपले घरबाट पनि हामीले त्यसरी उठाएको छैनौँ। त्यसो भएर हामी चाहिँ अब एउटै भएर, अब संस्था चाहिँ नाम फरक फरक भए तापनि अब काम एउटै भएको भएर चाहिँ अब एकता तमु समाज, त्यसपछि बाबा आमा समूह, तिनीहरूसँग मिल्ने, अब हाम्रो तिहारको बेलामा देउसी खेल्ने, देउसी खेलेर अलिअलि मनोरञ्जन रूपमा पिकनिकहरू पनि जाने, र बाँकी रहेकोले चाहिँ जस्तो टोलमा सिसी क्यामेरा राख्ने, पूर्व वक्ता अब आदरणीय दाई चम्पा दाईले पनि भनिसक्नु भएको होला यो कुरा, मैले पनि सुनेको थिएँ उहाँले पनि भन्दाखेरि। र त्यसपछि अब धेरै समस्या छन् हाम्रोमा, मैले अघि नै हजुरलाई अवगत गराइसकेँ, ए बसको बारेमा, नगर बस अब जानुपर्छ आँखा हस्पिटल हुँदै, मान्छेहरू एक घन्टा दुई घन्टासम्म चाहिँ कुर्नुहुन्छ तर चाहिँ त्यहाँ पाइँदैन, अनि भन्नुहुन्छ हामीलाई, हामी त्यसको लागि सिडिओ कार्यालयमा पनि गयौँ, लिखित रूपमा पनि गयौँ, सिडिओ साहबले पनि धेरै पहल गरिदिनु भयो, ट्राफिक कार्यालयमा गएँ, इन्सपेक्टर साहबलाई पनि भेट्यौँ, त्यसपछि उहाँले पनि धेरै पहल गर्नुभयो, तर चाहिँ कता कता दुई चार दिन चाहिँ हुन्छ, त्यसपछि फेरि पुनः के हुन्छ उजाउनु पर्छ। र अहिले पनि तत्कालै हिजो अस्ति मात्रै वडा नम्बर 7 गएर सिफारिस लिएर गएर एउटा सेड्युल बनाइदिनु भएको छ, अब त्यो सेड्युल अनुसार काम कतिको हुन्छ अब त चाहिँ हेर्न पछि बाँकी छ, त्यस्तै हुन्छ। अब पानी आउँदैन, 4 एकचोटि पानी आउँछ, त्यही पनि बिहान उनीहरूको पनि टेक्निकल समस्या होला, कहिले खोला धमिलो होला, कहिले के होला, अनि भन्छन् ल पानी आएन भने, त्यसपछि फेरि त्यतातिर गएर गर्दै गर्दै अब विभिन्न यस्तै समस्या छन्। अब अरू कुरा भन्दा पनि त्यो हाम्रो ठाउँमा चाहिँ 79 साल माघको 1 गते जुन एकदम अति पोखराको लागि नभइकन नेपाल अधिराज्य भरिकै लागि एउटा दुर्भाग्य एउटा दुर्घटना घटेको थियो, यति एयरलाइन्स क्र्यास भएको थियो, त्यो ठाउँको लागि हामीले अहिले पोखरा महानगरपालिकाले 40 लाख रुपियाँ चाहिँ छुट्याउनु भएको थियो। छुट्याइसकेपछि अनि हामी चाहिँ वडा नम्बर 7 कोर्डिनेसन गऱ्यौँ, वडा अध्यक्षज्यू लगायत प्राविधिक टिमहरूले पनि धेरै सहयोग गर्नुभयो, हामी नापी विभागमा पनि गयौँ, त्यहाँबाट फिल्ड बुक पनि उद्धार गऱ्यौँ, अनिन ल्यायौँ, सबै गऱ्यौँ। तर दुर्भाग्यवश के भयो भनेर भन्दाखेरि उहाँहरूले उहाँ जब महानगरमा पेस गर्नुभयो, पेस गरिसकेपछि महानगरले यो त हामीले गर्ने कुरा हो, तिमीहरूले गर्नु पर्दैन भन्ने कुरा गरिदिनु भएछ। अनि त्यसपछि फेरि महानगरलाई भन्दाखेरि अब 1 करोड रुपियाँ यति एयरलाइन्सले दिन्छ, अनि त्यो बाटो छुट्टै किसिमको गर्नुपर्छ भन्नुभयो। अब करिब करिब मैले बुझ्दाखेरि त यो 40 लाख त अब त्रास होला जस्तै लाग्नु
0: लागिसक्यो।
1: कुनै शीर्षकमा आशा नदेखाउनु, आशा देखाइसकेपछि मान्छेहरूले आशा हुन्छ, मिडिया अहिले त सोसियल मिडिया छ, जहाँसँग देश विदेशबाट पनि मान्छेहरूले हेरिराख्नु भएको छ, भनिसकेपछि ओहो यहाँ त यस्तो 40 लाखमा बन्यो रे भनेर भन्ने हुन्छ। अनि पछि काम नबन्दाखेरि के हुन्छ, एक त स्थानीय तहले पनि काम नगरे जस्तो उहाँहरूले अलि सक्रिय रूपले गर्नुभएको छ। अब काम भन्ने कुरो उहाँहरूको बुद्धि विवेकले सबै मेरोमा मात्रै गरिदियो भने राम्रो हो नि, अन्त गरिदियो भने नराम्रो हो नि भन्ने त हुन्छ नि। उहाँहरूले अब प्रायोरिटी अनुसार काम गर्नुभएको छ, त्यसको लागि म एकदम स्वागतै गर्दछु। उहाँहरूलाई सराहनीय छ उहाँको कामहरू, सबै एकैचोटि भन्ने कुरो हुँदैन, थालभरिको भात त अब बिस्तारै खानुपर्छ भने काम हो। यहाँ एउटा हाम्रो वडा नम्बर 7 फेरि उता पूर्व सेती नदीदेखिबाट यता उसमा पश्चिम फिर्केसम्मदेखि अगाड लगायत ठाउँहरूमा पुगेको छ, यहाँ उहाँहरूले गरिराख्नु भएको छ। त्यसलाई त्यस्तो नकारात्मक रूपले म लिन चाहन्न, उहाँहरूले एकदम राम्रो गर्नुभएको छ।
0: भनेपछि स्थानीय सरकारले गरेको काममा चाहिँ सन्तुष्ट हुनुहुन्छ?
1: सन्तुष्टै छु, किनभने मैले अघि नै यहाँलाई दायर गरिसकेँ, सबै कुरा 100% भन्ने केही पनि हुँदैन। कहिले काहीँ अब हामीले पाएनौ भनेर भन्नु भन्दाखेरि पनि अब आखिर वडा नम्बर 7 पाएको त हुन्छ नि, जता पनि पाए पनि सेवा सुविधा पाउँदाखेरि अब हाम्रो टोलको ए तैँले भन्न सकेनस् कि तैँले ऊ गर्न सकेनस् कि के उतातिर आउँछ हाम्रोतिर आउँदैन भनेर भन्छन्। कहिले काहीँ त्यस्तो हुन सक्ला, तै पनि सकेसम्म भएको छैन, हामीलाई पनि उहाँहरूले इन्क्लुड गर्नुभएको छ, हामी त्यो गरिरहेछौँ। त्यसमा चाहिँ कहिले काहीँ भयो भने पनि वडा नम्बर 7 गरे त हो, 7 गर्नुभयो, बाहिर गरेर त गर्नुभएको छैन।
0: हजुर हजुर, भनेपछि त्यो जुन दुर्घटना स्थलमा त्यो बनाउने भनेको चाहिँ 40 लाख अहिले प्रयोग गर्न सकिएन?
1: अहिले त अब मैले त बुझ्दाखेरि अब हाम्रो आदरणीय वडा अध्यक्ष राममोहन आचार्य सरले पनि पहल गर्नु नै भएको हो, हामी पनि पहल गऱ्यौँ। अब त्यसमा अब बालबालिका समूह लगायत एकतात्म समाज पनि गरियो। अब हामी फिल्ड बुक उद्धार गर्ने भनेर हाम्रो अरुणोदय क्लबका उपाध्यक्ष लगायत हामी गएर नापीमा गएर फिल्ड बुक उतार गरेरदेखि ल्याएर पनि त्यत्रो गरेर हामीले चाहिँ एउटा डिपिआर तयार गरेर हजुरको उता तयार भइसकेपछि त्यहाँको वडाको इन्जिनियर साहबले उता महानगरमा पठाउनु भयो। तर महानगरमा गइसकेपछि अब हामीले त भन्ने त कसलाई भन्दाखेरि चेन अफ कमान हुन्छ, हामीले गर्दा देखिसक्यो महानगरमा ढकढकाउनुभन्दा त हामी त वडामा भन्ने भयो, वडा अध्यक्षलाई भन्ने भयो, अनि वडाको इन्जिनियरलाई भन्दाखेरि यो त हजुरहरूले होइन हामीले गर्नुपर्ने काम हो भनेर भन्नुभयो। त अब पछि फेरि अब गर्दाखेरि अब अहिले विभिन्न कार्यव्यस्तताको उसले गर्दा गर्न नसकिने भन्ने बुझ्नु भएको छ, किनभने अब भनेको त करिब करिब आर्थिक वर्ष अब सिद्धिने अवस्थामा गइसकेको छ। अब गरेर त खै टेन्डर अहिलेसम्म आह्वान भएको छैन भने सायद अब त्यो फ्रिज नै हुने हो कि।
0: हजुर हजुर, त्यही त अब त टाइम पनि सकिँदैन। यसरी सामाजिक काम गर्दाखेरि आउने मुख्य समस्या चाहिँ के रहेछ?
1: मुख्य समस्या भनेको त हजुरको जस्तो अब पोखरा भनेको सबै ठाउँबाट आएर बस्नु भएको छ, उहाँहरूको आर्थिक रूपले पनि राम्रो हुनुहुन्छ, उहाँ चाहिँ बौद्धिक पनि हुनुहुन्छ। तर चाहिँ के हुन्छ भन्दाखेरि पहिलाकोदेखि लिएर हो कि अहिलेको अवस्थामा हो, ल फलान ठाउँमा जाउँ न भनेर भन्यो भने मिडियावाले चाहिँ उहाँहरूले प्रशस्त गर्नुहुन्छ, ल पानी आएन खानेपानी अफिस जाउँ भनेर भन्यो भने अनि ल पानी आएन भने ल आएन आएन भनेर ट्याङ्क म्यासेज चाहिँ ल्याउनुहुन्छ, ल खानेपानीमा जाउँ त डेलिगेसनको लागि भनेर भन्यो भने चाहिँ उहाँहरू उपस्थित हुन सक्नुहुन्न। जुनसरी अब जस्तो सरसफाइकै कुरा हुन्छ, ए किन सरसफाई नगरेको यस्तो भयो फोहोर भयो भन्छ, ल आज सरसफाई छ है बिहान सरसफाई छ भनेर भन्यो, त्यो बेला चाहिँ अब सकेसम्म जानुहुन्न, बाहिरै जानुभयो भने मोबाइल सोबाइल लिएर लाइफ स्टाइल गर्नुहुन्छ, त्यो पनि आखिर आखिर त्यो पनि राम्रो त राम्रो हो, त्रिजन त हुनु भएन कुरा त्यस्तो। मेन जबसम्म मनबाट आउँदैन, सामाजिक भावना भनेको मनबाट आउनुपर्छ, मनबाट आएर काम गर्नुभयो भने अब म पनि जान्छु भनेर भन्यो भने सिधो गएर चाहिँ भैला भरिने हो, एकजना मात्रै भयो भने त एक्लो विदेश प्रति झुटै हुन्छ हजुर. त्यहाँ अहिले त फेरि अब त्यो भन्दाखेरि फेरि त्यहाँको टोलले सहयोग गरेन भन्ने होइन, सहयोग गर्नुभएको छ तर पनि अझै पनि जति सामाजिक रूपले चाहिँ अब भन्नुहुन्छ त्यति चाहिँ व्यक्तिगत रूपले पनि उपस्थिति भइदिनु भयो भने जुनसुकै कुरो होस्, राम्रो कुरा होस् नराम्रो कुरा होस्, ल यस्तो छ भनेर भन्दाखेरि गइदिनु भयो भने राम्रो हुन्छ.
0: हजुर हजुर. अहिले जस्तै समाजको मुख्य समस्या चाहिँ के देख्नुहुन्छ?
1: मुख्य समस्या भनेको त अहिले त त्यो समाजमा भनेको अलिक त्यो पिउने पानीकै हो. पिउने पानी अब त्यो नाम त पिउने पानी हजुर, अब हुन त सबैले अब जार्कै पानी पिउँछन् तैपनि अब त्यो लिस्ट नुहाई धुवाई गर्न यता उधर गर्नलाई पनि पिउने पानीकै समस्या हो. अब त्यसको लागि हुन त अब सङ्घबाट पनि प्रदेशबाट पनि पहल नभएको होइन, पहल भएको पनि देखिएको छ तैपनि अब कता कता अब हुन त अब हामी पहिला पोखरा बताएको थोरै थियो.

0: लोअर लेभलदेखि हायर लेभलसम्म चाहिँ एकचोटि बोलिदियो भने कम्प्युटरमा अन गरे जस्तो हुन्छ, ठ्याक्क ल यस्तो है भनि यस्तो भनिने हुन्छ। यहाँ चाहिँ पटक पटक भनेर एउटै कार्यक्रम छ यस्तो छ भनेर फेसबुकमा राख्यो, फोन गर्यो, ऊ गर्यो, त्यही पनि 8 बजे आउने भन्यो भने बल्ल 8:30 बजेतिर बिस्तारै बिस्तारै आउनुहुन्छ। होइन बानी त नपरेर के गर्नु, बानी त पर्नै पर्छ।
1: त्यही त, त्यति बेला तपाईँले पूर्व सैनिक भएर काम गर्नुभयो, पक्कै पनि शान्ति मिसनमा पनि जानुभयो होला होइन, कहाँ कहाँ जानुभयो तपाईँ?
0: धन्यवाद मिर्जा म्याम। म चाहिँ एउटा नेपाली सेना भनेको, नेपाली सेनामा धेरै उयोहरू छन्, ब्रान्चहरू छन्, त्यो मध्येमा एउटा फिल्ड इन्जिनियरिङ कम्ब्याट इन्जिनियरिङको मान्छे भएको नाताले विशेष गरेर अफ्रिकी मुलुक कङ्गो, कङ्गोमा चाहिँ हाम्रो चाहिँ एउटा इन्जिनियरिङ गुल्मा भन्ने छ, त्यहाँ गइसकेपछि त्यहाँ जति पनि कन्स्ट्रक्सनको कामहरू, रोड कन्स्ट्रक्सनदेखि लिएर त्यहाँ जति पनि पूर्वाधारहरू तयार गर्ने छ त्यो सबै इन्जिनियरिङ कम्पनीहरू रिपेयर भइसके, तर चाहिँ नेपालको जुन पर्फर्मेन्स छ त्यो वर्ल्ड पर्फर्मेन्स भएको भएर अहिले पनि कङ्गोमा छ। त्यो कङ्गोमा पनि म 2-3 वर्ष गएँ। त्यसपछि अब त्यो हाइटी छ, अमेरिका लिएर देश हाइटी छ, त्यो हाइटीमा पनि गएँ 2009 भनेको। त्यहाँ चाहिँ यति ठुलो महाभूकम्प गयो हजुर, मैले त्यही भएर यो बेला बेला फेरि एउटा कुरा के सम्झाउन चाहन्छु भने विपत्ति भनेको बाजा बजाएर नै आउँदैन, कसैलाई खबर गरेर नै आउँदैन, तर त्यो भइसकेपछि अब हामी चाहिँ के भन्छौँ, पहिला चाहिँ त्यो सबै आनन्द तालले घरमा बसेर आउँछौँ, जब विपत्ति आउँछ अनि त्यसपछि गएर फेरि बाहिर बस्छौँ, अनि फेरि अब फेरि भित्र आउँछौँ, फेरि विपत्ति जान सुरु हुन्छ। भनिसकेपछि सबै ठाउँमा एउटा सार्वजनिक जग्गा भयो भने भोलि गएर उहाँहरूलाई चाहिँ एउटा राखेर राहत वितरण गर्नेदेखि लिएर स्वास्थ्यदेखि शिविरदेखि लिएर सम्पूर्ण कुरा गर्नुपर्ने हुन्छ, त्यो त हाई लेभलले पनि सोच्नुपर्ने हुन्छ। हामीले स्थानीय तहले मात्रै त्यो सोचेर भने हुँदैन, एउटा डिजास्टर म्यानेजमेन्ट एउटा टिम अब हाम्रो वडाले पनि गर्न लागिरहेको छ, एउटा डिजास्टर म्यानेजमेन्ट टिम भयो भने भोलि गएर साधारण अवस्थामा कसैको घर आग लाग्यो होला, कसैको घर के होला, अब योभन्दा अगाडि म यहाँ फुलबारी ब्यारेकमा थिएँ हजुरको, वैशाख महिनामा बाढी आयो, बाढी आउँदाखेरि अब हामी चाहिँ शनिबारको दिन थियो, मजाले त्यो लङ टेनिस खेलेर बसिरहेको थियौँ, ल बाढी आयो भनिसकेपछि त के भयो, अचम्म घाम लागिरहेको थियो, अनि दौड्यो दौड्यो खारामा गयौँ, खारा माथि तातो पानीको खारा पनि छौँ, अनि त्यहाँ गएर सायद उहाँहरूलाई कुनै हाम्रो त्यति बेलाको डिजास्टर टिमले भ्याएसम्म रेस्क्युहरू गऱ्यौँ, पछि पनि अब त्यहाँ उहाँहरूलाई विभिन्न मेडिकल टिमहरूले पनि जानुभयो, राहत वितरण गर्नुभयो, त्यस्तो हो। मैले देखेको सबैभन्दा के छ भने एउटा सार्वजनिक जमिन नै छैन, जस्तो अलत्तोभन्दा नि घारीबाट एरियामा त के रहेछ भन्दाखेरि हजुरको अब छैनन् भन्यो भने हाम्रो मेरो उसमा मात्रै टोल विकासमा मात्रै 5 वटा त समाज घर छन्, छन् भन्यो भने हाम्रो क्षेत्रीय बाहुन भनौँ न, हुन त मैले त्यो जातिलाई गर्न खोजेको होइन, सबैका आफ्नो आफ्नो समाज घर छन्। हामी चाहिँ अब क्रिया बस्नु पर्यो भने इभन अब म नै भन्नु बस्नु पर्यो भने रातो भएर जानुपर्छ, समस्या त्यो छ। त्यसको लागि हामीले स्थानीय तहले भनिसकेका छौँ, त्यहाँ अब अस्ति पूर्ववत दाईले चम्पा दाईले पनि कुरा गर्नुभयो होला, हाम्रो आदरणीय किरण केसीजीले चाहिँ त्यो सीताराम केसी पुलको यतापट्टि चाहिँ त्यहाँ चाहिँ त्यो घडेरी यता प्लटिङ गरिसकेको छ, उतापट्टि चाहिँ त्यो एउटा त्यतातिरको सामुदायिक भवनले पनि बनाउने, त्यहाँनिर चाहिँ एउटा क्रियाबुद्धी भवन पनि बनाउने भनेर भन्ने कुरा पनि भएको छ। हामीले त्यसको लागि पहल पनि गरेका छौँ, मैले अघि नै भने हामी चाहिँ त्यहाँ एउटा राधाकृष्ण टोल मात्र नभइकन संयुक्त रूपमा अब एकता तमु समाज बाबामा समूह राधाकृष्ण भनेर सबै आखिर मान्छे त्यही हुन्छ, नाम मात्रै फरक हुन्छ, त्यही अनुसार काम गरिरहेछौँ। त्यसको लागि अब सिसी क्यामेरा पनि पहिला ओडाले पनि हाल्नुभयो, ओडाले हालेको पनि अलिक प्राप्त भएको थिएन, र अहिले पनि अब हामीले यस पहल गरेर अलिकति बाबामा समूहबाट अलिकति एकजना व्यक्तिले पनि सहयोग गरेर त्यसपछि सिसी क्यामेराहरू पनि जडान गरेका छौँ। अब त्यस्तै छ,
1: अघिकै प्रसङ्गमा जान्छु म, थोरै मलाई एकदम इन्ट्रेस्टको विषय पनि हो यो विषय उठाइराख्छु म, डिजास्टरको विषय हामीले त्यो सोच्दै सोच्दैनौँ कि कति बेला विपद पर्छ भनेर, अघि तपाईँले प्रसङ्ग निकालिहाल्नुभयो वैशाखमा बाढी
0: होइन,
1: त्यो सोच्दै नसोचेको विपद त यसरी नै आउने हो, तर हामीले चाहिँ अहिले नै गर्ने विकास निर्माणका कामहरूमा त्यो विपद आउला भनेर सोचेकै हुँदैनौँ। हाम्रा भएका खाली चौरहरू पनि अब बिस्तारै खुम्चिँदै गएका छन् होइन, त्यहाँ भइहाले पनि सामुदायिक भवन अथवा विभिन्न संरचनाहरू बनाएर हामीले खुम्चाइरहेका छौँ कि त्यो चौरलाई, हामी अन्य ठाउँमा देख्ने

0: सबै कति ठुला ठुला चौरहरू राखिएका हुन्छन्, त्यो हामीले आजको लागि होइन कि 40-50 वर्ष पछाडि सोचेर चाहिँ योजना बनाउनु पर्ने हुन्छ। जस्तै तपाईँले त्यहाँ सिकेका कुरालाई चाहिँ त्यो मिसनमा जाँदाखेरि हामी विदेश कुनै पनि कुरामा आफ्नो कामको सिलसिलामा चाहिँ जाँदा त्यहाँ एउटा व्यक्ति मात्रै गएको हुन्न, हामीले हेरेर देखेर पनि धेरै कुरा सिकेका हुन्छौँ। त्यस कारणले चाहिँ के कुरा चाहिँ यहाँ लागू गर्न सकिन्छ, के कुराहरू सिक्नु भयो?
1: त्यसको लागि भनेको एउटा गाइडलाइन्स चाहिँ ओडाले अथवा महानगरले अथवा प्रदेशले अथवा सङ्घले एउटा रोडम्याप चाहिँ बनाउनुपर्छ र गर्ने भनेको अवेरनेस भनेको त जनता नै हुनुपर्छ। त्यसको जनता भएन भने हुँदैन। अब रह्यो कुरा चाहिँ जग्गा, जग्गा भनेको कुरा त जसरी पनि आवश्यक हुन्छ। जस्तो घरहरू भत्कियो भने पनि, अब जस्तो हुन त छैन भने पनि, अब एकदम धेरै छ घारी बाटोमा कहाँ छ भन्दाखेरि अब पोखरा विमानस्थलको जग्गा छ, हुन त केही न मर्नुभन्दा बोलाउन निको लास्टमा त त्यो युज गर्नु सकिएला। अझै पनि अब त्यता नागरिक उड्डयनको समित्वमा भएको जग्गामा त हामीले त्यसै हस्तक्षेप गर्न त नपाइएला। त्यो मात्रै नभइकन एक ठाउँमा मेरो समस्या घारीपाटनमा मात्रै नभइकन समस्या भनेको त ढाँडमा पनि हुन्छ, समस्या भनेको मार्चबार पनि हुन्छ। एटलिस्ट कति केही भएन भने पनि 400-500 मान्छे अट्ने सानो छोटो समयको लागि चाहिँ त्यहाँ बसेर एज अ फर्स्ट एड गर्न सक्ने, इन्भाइरोमेन्ट गर्ने, त्यो भयो भने फर्स्ट एड गर्न सकियो भने त त्यसपछि त हामीले विभिन्न हस्पिटलहरूमा रिफर गर्न सक्छौँ, त्यो अनुसार हुन सक्छ। र मेन भनेको चाहिँ वडा लेभलले पनि एउटा डिजास्टर टिम तयार गरिदियो भने त्यसलाई बेस्ट हुन्छ। वडाले, महानगरले देखिएर अब जिल्लाले, प्रदेशले, केन्द्रले गरेको, केन्द्रले त गरिरहेको छ, तैपनि अब खास भनेको त जनतासँग आउने भनेको त वडा लेभलै हो। वडा लेभलले एउटा तयार गरेर पूर्व तयारी भनेर अथवा फर्स्ट रेस्पोन्स टिम भनेर तयार गरिदियो भने चाहिँ
0: हजुर पक्कै पनि त्यति बेला 2072 सालको भूकम्प पछि त्यो पारपाक क्षेत्रमा सबै यहाँले भने जस्तै सब नागरिक चाहिँ चौरमा गएका खाद्यान्न पनि त्यहाँ विवाद भएर बाँडिहाल्न सक्ने स्थिति थिएन। सबै खाद्यान्न पनि चौरमा होइन भएका लत्ता कपडादेखि लिएर खानेकुरादेखि लिएर फर्स्ट एडको कामहरू गर्न हेर्दा हामीलाई सामान्य लाग्छ, तर हाम्रै ओडाभित्र पनि त्यो खालको घटना भयो भने हामी कहाँ बस्ने त होइन। यो चाहिँ हरेक ओडामा चाहिँ सोच्न पर्ने जरुरी छ, महानगरपालिकाले गाउँपालिकाहरूले सोच्न पर्ने जरुरी छ। अझ यति बेला मनसुनको समय पनि हो, हाम्रो यी विषय मात्रै होइनन्, धेरै छन् विषयहरू, त्यो बाजा बजाएर नआउने आउने टाइपका प्रकोपका घटनाहरू, डिजास्टरका घटनाहरू थुप्रै। अहिले पछिल्लो समयमा त फेरि हाम्रै कारणले हामीले यस्तो इन्जिनियरिङ गरिरहेछौँ कि पिच रोडमा जब पानी पर्छ त्यसपछि पिचमा बाढी आउँछ होइन, पिच रोडबाट नालामा खसेका घटनाहरू पनि हामीले देखिरहेका छौँ। त्यो प्रसङ्ग त्यही छोडौँ। अब थोरै विशेष गरी चाहिँ तपाईँले अहिले काम गरिरहँदा देखिराख्नु भएको विशेष गरी नेपालमा स्थानीय तहमा चाहिँ के देख्नुहुन्छ सामाजिक चुनौतीहरू?
1: सामाजिक चुनौती भनेको हुन त हामी अहिले पोखराको मुटुमा छौँ। अब यो भनेको जब जता पनि जहाँबाट पनि मान्छेहरू विकसित रूपले आएका हुन् र यहाँ चाहिँ अब अलरेडी मान्छेहरू अवेरनेस भइसकेका हुन्छन् र यिनीहरूले चाहिँ त्यति साह्रो ओहो सिकाउनु पर्ने भनेर भन्ने हुन्न। कुनै कुनै ठाउँ दूर दराजहरू पनि छन् जहाँ चाहिँ अब न इन्टरनेटको सुविधा पुगेको छ, न स्वास्थ्यको सुविधा पुगेको छ, न उसको छ। त्यस्तो ठाउँमा पनि त डिजास्टर त हुनसक्छ नि, भोलि गएर त कति घरहरू छन् भने तिनीहरू त क्लास हुनसक्छ नि, भत्किन सक्छ नि। भनेको हामीले त मैले एउटा म एउटा घारी बाटनमा रहिराख्दाखेरि मेरो घारी बाटन मात्रै नभनिकन समग्र दूर दराजमा रहेका जनताहरूको पनि हुँदाखेरि एउटा डिजास्टर सम्बन्धी गर्नैपर्छ र ठाउँ ठाउँमा आफ्नो आफ्नो एरिया सेक्टर सेक्टरमा जो एटलिस्ट 400-500 मान्छेहरूलाई व्यवस्थित रूपले चाहिँ तिनीहरूलाई फर्स्ट रेस्पोन्स गर्ने ठाउँहरू बनाउनै पर्छ भन्ने लाग्छ मलाई।
0: हजुर गर्नुपर्ने कामहरू थुप्रै छन्,
1: गर्नुपर्ने धेरै छन्, धेरै छन्। अब अहिले भर्खर मात्रै अब भूमिहीनको पनि कुरा आइरहेछ। भूमिहीन भनेको जुन अब हजुरको कुनै पनि जिल्लामा कुनै पनि जग्गा छैन भनेदेखि तिनलाई उचित व्यवस्थापन गर्नै पर्छ। तर अब जग्गा छ, घर छ, अब टाढा टाढा घर छ, यहाँ चाहिँ अब नजिक बसेर भूमिहीन भन्दा पनि म शक्तिशाली भयो भने मैले चाहिँ एउटा घर किने, दुईवटा घर किने, अनि त्यसपछि त्यसलाई भाडामा लाउने, अनि त्यसपछि म सुरुङबाजी भयो भने भुइँमै गरेर त हुँदैन नि। त्यसलाई चाहिँ उचित चाहिँ अब पक्का नै हुन् भनेदेखि त्यसलाई उचित व्यवस्थापन गर्नै जरुरी हुन्छ।
0: हजुर एउटा अहिले चाहिँ जस्तै युवाहरूको भूमिका सामाजिक परिवर्तन युवाहरूमा कतिको महत्वपूर्ण छ?
1: युवा भनेको त खम्बा हुनुहुन्छ, युथ युथ भनेको त युथ बिना त केही हुँदैन, किनभने उनीहरूसँग काम गर्ने एकदम हुडुकी पनि हुन्छ, उनीहरूसँग अलिकति ल गर्छु भन्दा बुढा बुढेसकाल लागिसकेपछि त के हुन्छ, बडी सेज नो माइन्ड सेज गो भन्छ कि, अब सक्न त गर्न त गर्छु भन्छ नि, अब उसले बडीले सक्दैन, माइन्डहरू दिन हालेर जान्छु भन्छ, दौडिन्छु भन्छ, तर त्यो सक्दैन भनेपछि युवाहरू चाहिँ अब अलिकति कुलतमाको जो फस्नुभएछ भने त्यतातिर कुलतमा होइन एउटा सामाजिक सेवामा पनि गरिराख्नु भएको छ, कुनै क्लबहरू भएको नाममा पनि गर्नुभएको छ, तर त्यो पनि नकारात्मक रूपले भन्दा सकारात्मक रूपले आउनुपर्छ। युवा नै हो सबैभन्दा, युवाले चाह्यो भने यो देशमा जे पनि भन्छ, अहिलेको परिवर्तन पनि युवाले चाहेर भयो, अबको परिवर्तन भनेको नै युवा नै हो।
0: अहिलेको परिवर्तनलाई चाहिँ कसरी
1: हेर्नुभएको छ? परिवर्तन आवश्यकता त भयो अरे त होला, त्यो त नभएको भए त यो आन्दोलन हुने थिएन होला होइन। हुन त अब हाम्रो चाहिँ के छ भन्दाखेरि अर्का कि अलि राम्रो देख्यो भने यो त मेरी आमा हो भने, अनि त्यसपछि आफ्नो आमा झुरेपुरे भयो भने खै हाम्रो आमा त होइनन् कि भन्ने जस्तो चलन हुन्छ। आफूले गल्ती गरेको छु भने त्यसलाई चाहिँ मैले गल्ती गरेको छु है भनेर चाहिँ त्यसलाई स्वीकार पनि गर्नु सक्नुपर्छ। म क्यापेबल छु भन्यो भने म क्यापेबल छु भने, म क्यापेबल छैन भने म मुखले मात्रै क्यापेबल छु भन्यो भने काममा देखिनु पर्छ, मुखले भन्दा पनि कामले देखिनु पर्छ। काम गर्दाखेरि अब मैले त के भन्छु भने, हुन त अब जसरी पनि राजनीति त एक एक ठाउँमा त घुसिहाल्छ, तर राम्रो काम जसले गरेको छ भने पनि, जुनसुकै कार्यले गरेको छ भने पनि, आखिर बनेको त्यो आफ्नो टोल हो, आफ्नो वडा हो, आफ्नो क्षेत्र हो भनिसकेपछि त्यसलाई चाहिँ यो ऊ भन्नुभन्दा चाहिँ विरोध गर्नुभन्दा जुनसुकै आउँछ भनेदेखि त्यसलाई चाहिँ सहज रूपले चाहिँ त्यो सबै मिलेर सहकार्य गरेर नै त्यो कामलाई गर्दा राम्रो हुन्छ जस्तो लाग्छ।
0: हजुर हजुर, त्यो खालको बिस्तारै देखिँदै पनि छ,
1: बिस्तारै देखिँदैछ। अब अहिले चाहिँ एउटा हाम्रो घारीपाटनको मात्रै कुरा गरे हो भने त म पुरा अब घारीपाटनको मात्रै जस्तो कुरा भयो, समग्र वडा नम्बर सातकै पनि कुरा गर्दा मैले फरक नपर्थ्यो। त्यहाँ एउटा मन्दिर छ हजुरको, राधाकृष्ण मन्दिर, कस्तो ठाउँमा छ भन्दाखेरि, अब हुन त चौतारो पनि छ, बाटोको बिचमा ट्राइङ्गलमा छ, मापदण्डमा नै छ, अब बनाउनु पर्ने आवश्यक नै छ, त्यत्तिकै जीर्णोद्धार पनि गर्नुपर्ने छ, त्यहाँ चाहिँ अब एउटा भक्तजनहरू आउनुभयो भने ट्राइङ्गलको व्यवस्था पनि छैन। अब बनाऊ कहाँ बनाऊ, भित्र मन्दिरभित्र बनाउने कुरो भयो, बाहिर बनाऊ, उतापट्टि अगाडि त के अरे त्यो नागरिक उड्डयनको जग्गा टन्नै छ, तर अब चाहिँ यता बाहिरपट्टि बनाऊ, अब ट्रान्सफर्मर छ त्यसको नजिक पनि बनाउनु मिलेन, बाटोको उसमा पनि बनाउनु मिलेन भन्दाखेरि, यस्तो कुराहरूमा चाहिँ जस्तो सबैलाई आवश्यक कुरा हो भने यसमा चाहिँ राजनीतिकरण नगरिदिनु होला, सबै मिलेर होइन, अघि पछि आस्था भनेको सबैको हुन्छ, त्यो अनुसार राजनीति गर्यो भने सामाजिक कामहरूमा गर्दाखेरि पनि सबै मिलेर गर्दा बेस्ट हुन्छ। अहिले मैले भने जस्तो पहिलाको जस्तो त धेरै छैन, धेरै चेन्जेस भएर अझै पनि थुप्रै कुराहरू चेन्ज गर्नुपर्ने छ, आफ्नाले गर्यो भने सबै राम्रो, अर्काले गर्यो भने नराम्रो भन्नतिर जानु हुँदैन, अर्कालाई दोष मात्र देखाउँदाखेरि एउटा औँलो ठडायो भने चारवटा औँलो आफूतर्फ आउँछ होइन, जे गर्नुभएको छ उहाँले गर्नुभएको कुरालाई बाहिर आफूलाई मन परेन भने ओहो यो त यस्तो हुनुपर्ने भनेर सुझाव चाहिँ दिन सकेन, तर त्यसलाई डिस्टर्बै हुने किसिमले चाहिँ नगर्दा बेस्ट हुन्छ।
0: हामी कहाँ कस्तो परम्पराको विकास भयो भने, तपाईँले केही राम्रो काम गर्न थाल्नुभयो भने मैले उहाँको पालोमा किन भन्ने, मैले लिन्छु नि यसको जज, मेरो पालोमा गर्छु भन्ने खालको कन्सेप्टको विकास भयो कि, तपाईँलाई मैले सहयोग गरेर मेरो पालोमा नयाँ काम गरे हुन्छ नि त, त्यो खालको कन्सेप्टको विकासै भएन कि हामी
1: होइन। हामीलाई त कस्तो भन्दाखेरि जस अब जस भन्ने कुरो त आफ्नो चुलो आफै जसरी पनि बाल्नुपर्छ, दुर्गा म्याम हजुरले यहाँ कार्यक्रम चलाउनु भएको छ, भोलि गएर आफ्नो घरको काम त आफै गर्नुपर्छ, आफ्नो परिवारलाई बच्चा बच्चीलाई पढाउन आफै पठाउनुपर्छ, आफ्नो भोलि गएर स्वास्थ्य समस्या पऱ्यो भने आफै गर्नुपर्छ, तर एटलिस्ट कस्तो हुन्छ भन्दाखेरि जस अब जसको कुरा भएन नि त, पहिला त आफ्नो टोल बनाउनु पर्यो, टोल बनाइसकेपछि टोल बनेको त एउटा भनौँ न वडा बन्यो, वडा बनेर वडा सबै चाहिँ बने राम्रै भयो भने त्यति छोरी वडा राम्रो भयो भने महानगर राम्रो हुन्छ, महानगरहरू अनि गाउँपालिकाहरू मिलेर जिल्ला बन्दै जान्छ, एवं जितले यस्तै गर्दै जाने त भने जस र अब्जस भन्ने कुरा त के देख्छु म त केही देख्छु, जसले लिए पनि राम्रो कामको लागि त जस दिनै पर्छ, जस्तो रामले राम्रो काम गर्नुभयो भने ए तपाईँले गरेको काम भएन भनेर त्यो राजनीति पूर्वाधार राखेर उहाँलाई चाहिँ ब्याकबाइटिङ गर्न त हुँदैन, म त त्यही भन्छु, राम्रो गरेकालाई हो, नराम्रो गरेकालाई पनि फेरि के भन्दा या त उहाँको जुन उसलाई प्रभाव पर्ने किसिमले होइन कि, यस्तो छ, यो चाहिँ अलिकति रङ ट्र्याक हो कि अथवा यसलाई सुधार गर्नुपर्ने छ कि भनेर एउटा सुझावको रूपमा दियो भने उहाँहरू अटोमेटिक करेक्सन पनि भइरहनुहुन्छ। योलाई चाहिँ जरैबाट के गर्नु पर्यो भने जुनसुकै भए पनि राम्रो काम गर्यो भने अर्थी भनेको अब पहिलाको उसले के भन्थ्यो के जातको पनि मान्नुपर्छ।
0: हजुर हजुर, त्यो सँगसँगै अहिले जस्तै पछिल्लो समयमा स्थानीय तहमा भनौँ होइन ओडामा सेवा प्रवाहको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ सेवाग्राहीहरूलाई दिने?
1: अहिले अलिकति के भन्दाखेरि ओडाले गर्न खोजेको कुरा भन्दा पनि अलिकति हाई लेभलको कुरा आउँछ। हजुर, ओडाले त बेस्ट गर्न खोजेको छ किनभने अब कम्प्युटराइज गरेर छ, सेवा सुविधा दिने भन्दा जतिखेर सुविधा तल्लिन छ। एउटा जुन सिस्टम आएको छ नि हजुरको यो करको, करको सिस्टममा चाहिँ त्यो अलिकति माथिबाटै आएको सिस्टम फेलियर हो कि अथवा के हो, एउटै कर तिर्नको लागि मान्छे चार पटक पाँच पटक छ पटक जानुपर्छ। त्यो त त्यो कर्मचारीलाई त दोष दिएर भएन, होइन जनप्रतिनिधिले काम गरेन हुन त भएन नि, त्यो भनेको त्यसलाई किन भयो कि नयाँ अपडेट गर्नु पर्यो अथवा त्यो भयो त्यो फेलियर भयो भने अर्को चाहिँ ल्याउनुपर्छ, त्यस्तो गर्नुपर्छ। सिस्टम डाउन भने एउटै कामको लागि पाँच छ पटक त्यहाँ पुग्नुपर्छ भने अरू कामहरू पनि हुन्छ नि।
0: हजुर,
1: मान्छे त
0: पक्कै पनि अथवा लिएर पछि त्यो अब राख्न मिल्ने सिस्टम नै हुन्छ कि त्यहाँ होइन हिसाब गरेर पैसा लिन मिल्छ,
1: त्यो फेरि सिस्टमले उन्न गरेसम्म चाहिँ
0: नलिने
1: होला कि मैले बुझ्ने अनुसार चाहिँ जस्तो दैनिक रूपले जति आमदानी हुन्छ त्यो चाहिँ फेरि ब्याङ्कमा बेलुका भएपछि क्यास डिपोजिट गर्नुहुन्छ नि, त्यो भन्दाखेरि त अब फेरि अब हिसाब किताब त्यतिकै राख्नुभयो फेरि उतातिर भएन भने त भोलि गएर बेरोजगार पनि हुन्छ।
0: पक्कै पनि यो चाहिँ एकदम एकदमै समस्या हो र धेरैले गुनासो गर्छ।
1: त्यो त्यो चाहिँ त्यसको बारेमा त अब सायद स्थानीय सरकारको पनि होइन होला, त्यो त माथिबाटै आएको कुरा हो, त्यो चाहिँ माथिबाटै त्यो सिस्टमलाई नै त्यसलाई चाहिँ अलिकति इम्प्रुभ गर्नुपर्छ। त्यो भनेको जनताको लागि एउटै कामको लागि तिर तिर्न गएको छ, अब त्यो तिर नतिरसम्म अरू हुँदैन, झन् आर्थिक वर्षको उसमा त साउन बेलामा त झन् यति गाह्रो हुँदो रहेछ, म आफैले भोगेको कुरा हो, मैले मात्रै नभएको जनताहरूले एउटै तिर तिर्न पाँच छचोटि गर्छन्। अब त्यो फेरि उहाँ गयो भने फेरि त्यो चाहिँ यो वडाको काम समितिले काम गरेन, कर्मचारीले काम गरेन भनेर चाहिँ मैले

0: होइन आवश्यक लिनै पर्यो तपाईँको लागत कस्टमा अब व्यवसाय फाइदा नै होस् भन्नको लागि गर्नुभएको हो गर्नुपर्छ तर पनि अनावश्यक रूपमा कालो चाहिँ व्यापार चाहिँ नगरिदिनु होला मिसावट नगरिदिनु होला बरु दुई चार पैसा यो धानेन है भनेर भन्नुहुन्छ भने दुई चार पैसाको ढाकै लिनुहोस् तर चाहिँ मिसावट गरेर जनताको स्वास्थ्यको लागि खेलवाड गर्ने काम चाहिँ नगर्नुहोस् भन्न चाहन्छु यसको लागि ओडाले कोअर्डिनेसन गरेर अब खास त ओडाले भन्दा पनि जिल्ला प्रशासनले गर्ने कुरा हो कोअर्डिनेसन गरेर नै गर्नुपर्छ
1: हजुर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा तपाईँले नयाँ पुस्तालाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ
0: नयाँ पुस्ता अब विदेश मात्रै जाने आफू डिलाएर जाने छोरो पाइदियो भन्ने भने जस्तो कि बाह्र पास भयो विदेश गइहाल्यो भनिसकेपछि त अनि त्यसपछि जान्छन् अनि उतै घर बनाउँछन् उतै बस्छन् अनि त्यसपछि हामी त टुरिस्ट भएर फेरि अर्का देश जानुपर्छ अब देशमा पनि केही सम्भावना छ है ल केही गर्नुपर्छ होइन हामीले पहिला आफ्नो घर बनाउनु पर्यो प्रत्येक युवाहरूले आफ्नो घर बनायो भने घर अर्को गर्यो भने त एउटा टोल बन्छ टोल बनिसकेपछि समाज बन्छ एवं रीतिले त्यस्तो राम्रो हुँदै जान्छ नि भनिसकेपछि युवाहरू जति पनि हुन त त्यो फलानु गएर म किन नजाने भनेर भन्ने हुन्छ र सकेसम्म चाहिँ यहीँ पढ्ने यहीँ आइटी पढ्ने इन्जिनियरिङ पढ्ने र देशकै लागि थोरै कमाइ भए पनि हुन्छ हामी पनि नेपालमै मैले नेपालमै जागिर खाएँ नेपालमै वर्ष बसेँ खोइ म नेपालमा बसेर नै खान पुगिरहेको छु हाम्रो महत्त्वाकांक्षी धेरै भयो भने होला महत्त्व अर्को चाहिँ गाडीमा हिँड्यो घोडामा हिँड्यो भनेर आफूले कुकुरमा हिँड्नु नि भएन चढ्नु नि भएन होइन अलिकति चाहिँ देशको लागि पनि युवा जति भएको सबै बाहिर गयो भने बुढाको खाना जति के गर्नु न बुढाको खानाको दिमाग चल्छ न चाहिँ शरीर चल्छ अन्त्यमा रेडियो सफलताले मलाई यहाँसम्म बोलाएर एकदम मनको कुरा मनमा लागेको कुराहरू देश विदेशदेखि लिएर एउटा टोलको प्रतिनिधिको रूपमा आएर राखिदिनु मौका दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ म चाहिँ एउटा लास्टमा के भन्छु भने जुन पोखरा बस व्यवसायिक सङ्घले हामीलाई एउटा सेड्युल दिनुभएको छ त्यो सेड्युल अनुसार चाहिँ घारीपाटन एरियामा बसहरू चलिदियोस् खानेपानीले चार दिनमा एकचोटि पानी दिन्छु भन्नुभएको छ भने बिहान छ बजेबाट बेलुका छ बजेसम्म दुईवटा टोलमा गएर दिनुभयो भन्नुभएको छ भने त्यो दिनुहोस् र एउटा कुरा के छ भन्दाखेरि हुन त सम्भव छ छैन मैले पटक पटक राखिसकेको कुरा पनि हो एज अ फर्स्ट चाहिँ एडको लागि यतातिर त सहरी स्वास्थ्य केन्द्र छ घारीपाटन एरियामा चाहिँ त्यतातिर छैन अनि सकेपछि मिल्छ भने सहरी स्वास्थ्यले एउटा शाखाको रूपमा एटलिस्ट केही भएन भने ब्लड प्रेसर सुगर जाँच्ने अलिअलि औषधि दिने एउटा शाखाको रूपमा चाहिँ त्यो घारीपाटन एरियामा पनि राखिदियो भने चाहिँ सम्भव भएसम्म त बेस्ट हुन्थ्यो
1: हजुर यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ
0: ल धन्यवाद हजुरलाई पनि
1: धेरै धेरै धन्यवाद छ यस समयको लागि एउटा सामाजिक क्षेत्रमा लागि पर्नुभएका व्यक्तित्व अनुभवको हिसाबले पनि आफूले सकेको समयमै गर्नुपर्छ भनेर इमान्दारिताका साथ लाग्ने व्यक्तित्व र एउटा ज्ञानको हिसाबले पनि एउटा हुन्छ नि अनुशासनमा काम गरेको एउटा चेन अफ कमान्डमा हाम्रो समाजमा पछिल्लो समयमा समयलाई व्यवस्था गर्ने अझै अग्रजहरूलाई नमान्ने त्यो खालको बानीको विकास चाहिँ खै कसरी भर्छ बिस्तारै त्यो हुँदैछ यसलाई चाहिँ हामीले अग्रजलाई मान्ने भनेको त्यहाँ चाहिँ आफू सानो हुनको लागि होइन उहाँको उमेरलाई उहाँले गरेको कामलाई सम्मान गर्ने हो आज हामीले छलफल गऱ्यौँ सामाजिक क्षेत्र र यो वडा नम्बर सातमा भइरहेका गतिविधिहरूलाई जोड्ने कोसिस गऱ्यौँ थोरै उहाँको जागिरी जीवन जुन नेपाली सेनामा हुनुहुन्थ्यो त्यति बेलाको त्यो अनुभवलाई पनि साटासाट गर्ने कोसिस गऱ्यौँ राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष सामाजिक व्यक्तित्व अवकाश प्राप्त सहसेनानी ज्ञानेन्द्र जयसी सुवेदीसँग यो समयका लागि यहाँलाई पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौँ त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9537325575।
4: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्ती टू मिट छ।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642, 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271 2714
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 01 55 71 9867 82 34 97 50 77 123 व्हाट्सएप नम्बर 9801177123
4: मन्जु तिमी त विदेश जान लाग्यौ रे
5: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
5: खै के गर्ने गर्ने दिदी
6: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेगुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9816962983 9855552855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
9: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
9: अनि कहाँ छ छोरा यो पसल
10: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
11: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
10: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
9: पोखरा दुई बिन्दवासिनी बस पार्क
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
9: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
10: मोबाइल नम्बर 9846059581
9: 9166715475

0: नमस्कार। कार्यक्रम सहभागिता सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम सहभागिता आउने गर्दछ हरेक हप्ताको बुधबार बिहान 8:15 बजेदेखि। कार्यक्रम सहभागितामा हामी विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिताको विषयमा छलफल गर्छौं। अर्थपूर्ण महिलाको सहभागिताका लागि हामीले लामो समयदेखि वकालत गरिरहेका छौं। त्यसैका रिजल्टहरू केही हामीले स्थानीय तह विभिन्न क्षेत्रमा देख्न थालिसकेका छौं। आज हामीसँग अत्यन्त सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ। नेपाल मगर संघ नयाँ बजार 8 इकाई समितिका महिला अध्यक्ष हुनुहुन्छ। हृदयको आवाज सामाजिक संस्था पोखरा महानगरपालिका वडा नम्बर 16 रहेको छ, यस संस्थाका सदस्य हुनुहुन्छ। त्यस्तै अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमका पनि सदस्य हुनुहुन्छ, जुन पोखरा 16 रहेको छ यो पनि। र सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ, यस्ता व्यक्तित्वलाई लिएर आएका छौं। मीना थापा मगर हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौं। मीनाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: म अहिले यस्तै सामाजिक कार्यदेखि लिएर अनि हृदयको आवाज, अन्नपूर्ण बाल आश्रम, अनि यो पकवान क्षेत्रमा पनि असाध्यै रुचि भएको कारणले मलाई अहिले यस्तैमै व्यस्त छ। र नानीको सानो अनलाइन बिजनेस भयो भने त्यसमा पनि व्यस्त छु।
0: हजुर,
1: यस्तैमा व्यस्त भइरहेछु।
0: हजुर हजुर। सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा चाहिँ कसरी प्राप्त भएछ?
1: सामाजिक क्षेत्रमा प्रेरणा भन्नाले मेरो हस्बेन्डले पनि पहिलेबाट एकदमै मन पराउने अनि सुरुबाट नै मलाई सामाजिक कार्यतिर लाग्नुपर्छ भन्ने उहाँले पनि एकदमै सुनाउनुहुन्थ्यो, बुझाउनुहुन्थ्यो, यसरी लाग्नुपर्छ, यसरी हिँड्नुपर्छ भनेर। त्यस्तै प्रेरणा पनि हो सायद मेरो साथीहरू पनि, सबै साथीहरू पनि त्यस्तै भएको भएको कारणले पनि होला। मेरो इच्छा पनि एकदमै रहर इच्छा पनि थियो, त्यही भएर मेरो सामाजिक कार्यमा एकदमै लागिपर्छु। एकदमै एकदमै आनन्द सामाजिक कार्य भनेपछि अझै मलाई अन्नपूर्णमा के अरे बालाश्रममा गइसकेपछि त्यो बच्चाहरूको के अरे क्रियाकलाप देख्दा, त्यो बच्चाहरूलाई स्याहारेर सबै कुरा गर्दा यति आनन्द, यति रमाइलो, यति खुसी लाग्छ कि मलाई सामाजिक कार्यमध्येमा सबभन्दा बढी रमाइलो लाग्नु भनेको आत्मनिर्भर बाल आश्रममा गएर बच्चाहरूलाई देख्दा।
0: हजुर हजुर। कसरी जोडिनु भयो अन्नपूर्ण आत्मनिर्भर?
1: अन्नपूर्ण बाल आश्रममा म एउटा दुईटा छोरीको आमा हो, अनि त्यही भएर त्यो बच्चालाई हुर्काउने क्रममा मैले कति दुःख गर्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा म आफैले पनि भोगेको छु, देखेको छु। अनि बाल बच्चाहरू आमा बिना, बाबा बिनाको बच्चाहरू कति छन्, त्यस्ता बालबालिकालाई हामीले संरक्षण गरेर राख्दा यति त्यो पनि। अनि अर्को शारदा, मेरो साथी शारदा हो, उहाँलाई म छुट्याउनै चाहन्न, उहाँको प्रेरणा मेन गरी उहाँको प्रेरणा हो। अनि उहाँले गर्दा पनि मलाई यो समाजतिर, यो बाल आश्रमतिर जाने प्रेरणा चाहिँ उहाँले पनि एकदमै उहाँबाट मैले प्रेरणा पाएको छु।
0: हजुर, उहाँले चाहिँ हौसला दिने, आउनुपर्छ, गर्नुपर्छ भन्ने
1: त्यो पनि हो एउटा मनमा पनि, मेरो मनमा पनि पहिलेबाट पनि त्यो पनि थियो। अनि त्यही भएर पनि राम्रो भइरहेछ, खुसी छु, रमाइलो लाग्छ।
0: हजुर हजुर। अनि यही सामाजिक क्षेत्रकै कारणले त होला नि अनि तपाईँ नेपाल मगर संघ नयाँ बजार 8 इकाई समितिको अध्यक्ष हुनुहुन्छ।
1: हजुर, त्यो पनि हो महिला, किनभने महिलाहरूमा धेरै घर गृहस्थी मात्रै गरेर बस्ने पनि धेरै महिलाहरू छन्, तर त्यस्तो महिलाहरूलाई जागरूक गर्नको लागि हामी महिलाहरू पनि बाहिर के अरे हिँड्नुपर्छ, सबै कुरा बुझ्नुपर्छ भन्ने सल्लाह सुझाव दिनको लागि पनि, अनि आफूले जति पनि आफूमा भएको कुराहरूलाई सबैलाई सुनाउन बुझाउन सकोस्, अथवा यस्तो भएको भएर पनि समाजमा यदि महिला अध्यक्ष भएर सबैलाई एक रूपमा लिएर जाउँ, एक महिलाहरूलाई एकजुट गराएर त्यो के अरे महिला त्यो के अरे मगर समाज सम्बन्धी, मगर भाषा सम्बन्धी, मगरको रीतिरिवाज, मगरको जति पनि पहिलाका हुन्छ नि ड्रेसहरूदेखि लिएर सबै कुरामा राम्रो गराउँदै जाउँ र सबैलाई समेटेर लिएर जाउँ भन्ने उद्देश्य लिएर पनि।
0: हजुर हजुर। अध्यक्ष हुनुहुन्छ, कति हुनुहुन्छ यो समितिमा चाहिँ?
1: हाम्रो समितिमा नयाँ 8 अहिले 100 70-80 सदस्यहरू सदर घर सदस्यहरू छन्. अनि हामी कस्तो गर्छ भने हाम्रो हाम्रो सदस्यहरूमा जति पनि समस्याहरू आउँछन् सुख दुःख जे पनि छन् त्यहीमा सबैमा हामी समटिन्छौँ कि हामी सहभागी हुन्छौँ कि हाम्रो दुःखमा. अनि कहिलेकाहीँ अब कसैको सदस्यको घरमा यदि कोही उहाँको बाबा आमा बित्नु भयो भने हामीले उहाँलाई अलिकति सान्त्वना दिनुको लागि भने पनि के अरे हाम्रो समाजबाट 15,000 लिएर हामी भेटीको रूपमा अथवा उहाँलाई सहयोगको रूपमा कि सहयोग होस् भनेर त्यसरी लिएर गएको हुन्छु. अनि त्यही त हामी सबैजना एकै छैन नि त, कुनै परिवारहरू अलि नाजुक स्थिति हुनुहुन्छ, कोही मिडियम हुनुहुन्छ, कोही हाई लेभल, जस्तो सुकै भए पनि हामी सदस्य सबैले बराबर गरेर नै हामी त्यसरी गरिरहेका छौँ. अनि महिलाहरूलाई धेरै तालिमहरू पनि दिएका छौँ हाम्रो इकाइबाट नभएर पनि हाम्रो जिल्लामा पनि भाषा सम्बन्धी सिलाइ बुनाइ सम्बन्धी यो कुकिङ सम्बन्धी सबै कुराको हामी के भन्छ तालिमहरू दिइरहेका छौँ.
0: हजुर
1: त्यसरी नै
0: हजुर कतिको गाह्रो हुन्छ महिलाहरूलाई बाहिर निकाल्न
1: गाह्रो छ धेरै गाह्रो छ बिचरा धेरै भनिरहनु पर्ने हुन्छ. तर पहिलाको भन्दा त धेरै अहिले सहज धेरै भइसकेको छ किनभने धेरै बुझ्ने भइसकेको छ कि अहिले त सङ्घ संस्थामा हिँडेर पनि होला अथवा हामी धेरै वर्ष भयो लागि परेको छ भने पनि अलि सजिलो हो कि पहिलाको भन्दा जस्तो लाग्छ.
0: तपाईँ आफैलाई पनि जस्तै हामी नेपाल मगर सङ्घ को मगर दिदी बहिनीहरू पनि एकजुट हुनुपर्छ हामी पनि संगठित हुनुपर्छ भन्ने चाहिँ कसरी आयो?
1: किनभने मगरहरू एकअर्कामा के चिनाजान भएन भने गाह्रो हुन्छ नि त पछि कतिपय समस्याहरू समाधान गर्न सक्दैन त्यो समाधान गर्न पनि सजिलो होस् भनेर पनि सबैले समेटेर राख्न पायो भने हामी मगर हो भनेर पहिचान गर्न सक्यो भने राम्रो हुन्छ कि भनेर नि त्यसमा लाइक
0: हजुर अनि त्यो अनुसारको समस्याहरू पहिचान गर्न सक्नु भएको छ त छलफल
1: हुन्छ छलफल हुन्छ कुन विषयमा कता के गर्ने कुन कुन के कमिटीमा कुन कमिटीमा कस्तो के हुन्छ नि त समस्या धेरै समस्याहरूमा परेका मान महिलाहरू पनि अथवा दाजुभाइ दिदीबहिनीहरू महिला सबै समस्या परिरहेको हुन्छ त्यो समस्याहरूबाट पनि कसरी के गरेर हामी जस एकजुट भएर उहाँको समस्यालाई समाधान गर्दै हिँडेको पनि छ.
0: हजुर हजुर मुख्य समस्याहरू कस्तो समस्याहरू त्यही पनि ल्याउनुहुन्छ समितिमा
1: हुन्छ भनौँ न अब त्यो समस्या भन्दाखेरि कसले किडनी फेल भयो अरे कसैको अब नाजुक स्थिति भएकोमा चाहिँ किडनी फेल भयो अथवा कतैबाट छलबाट लडेर कतै के अरे यो वन पछाडिको ढाडाहरू भाँचिने के भाँचिने यस्तो समस्या धेरै समस्याहरू आउँछ नि त्यस्तो समस्याहरूलाई पनि हामी समाजबाट जति पनि पैसाहरू उठाएर हुन्छ कि कसैले भनेर हुन्छ कि के गरेर हुन्छ त्यसरी ल्याएर हामीले धेरैलाई उपचार गराइरहेको पनि छौँ कि.
0: हजुर हजुर
1: त्यही मध्येमा हामी अस्ति पनि यो मिछुरुङको तनहुङको एउटा बाबुलाई हामीले यसरी नै यो तल हड नचल्ने एक्सिडेन्ट भएर हड नचल्ने अनि त्यो नचलेको भएर हामीले अहिले पनि ट्रिटमेन्ट गरिरहेको छौँ यहाँ के भन्छ हरिहरकामा अहिले 7-8 महिना भइसक्यो होला. यो शारदा हामी नै मिलेर हाम्रो दिदीको के यो हाम्रो अन्नपूर्ण आत्मा बालाश्रमको शारदा र हामी मिलेर अहिले उहाँलाई पनि उपचार गरिरहेको यसरी नै महर्षले पनि यसरी नै अगाडि बढिरहेको छ
0: सबैसँग होइन सहयोग जुटाएर होइन अनि त्यो सहयोग अलि नसक्ने व्यक्तित्वहरूलाई गरिराख्नु भएको.
1: हजुर
0: हजुर यो काम गर्न त्यति सजिलो त छैन.
1: हजुर
0: त्यही पनि गर्न मन लाग्छ
1: एकदमै मन त एकदमै लाग्छ म मेरो भनेको अहिलेको दिनहरू भनेको यसरी नै बितिरहेको छु.
0: हजुर हजुर त्यो प्रेरणा त तपाईँले सानै बच्चैदेखि यस्तै
1: बच्चैबाट भन्नाले म कति पछि नानीहरू पाइसकेपछिबाट अनि त्यो पछिबाट चाहिँ म यसरी नै हिँडिरहेको छु धेरै वर्ष भयो
0: नै यस्तो यो सबैलाई आउँदैन कि फेरि सामाजिक काम भन्ने देख्न त सबैले देखिराख्नु भएको हुन्छ कसैलाई धन भएर आउने पनि होइन कि मन हुनुपर्छ
1: मन समय पनि हुँदैन समयलाई पनि मिलाएर एकदम मन भइसकेपछि समय मिलाउने सबै कुरा हुँदो रहेछ हजुर मनै भएन भने त हुँदै भएन मन छ भने त समय मिलाउनेदेखि लिएर घर व्यवस्था पनि हामीले धान्नै पऱ्यो एउटा महिला भइसकेपछि त्यही भएर मनबाटै आउनु पर्दो रहेछ.
0: महिलाहरूको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ समग्र महिलाहरूको
1: महिलाहरूको अवस्था जति नै भने पनि जे भए पनि अलिकति पुरुषको दाँजोमा त अलिकति तलमाथि नै छ कि पहिला पनि जस्तै पहिला जस्तो पहिला भन्दा त अलिकति
0: परिवर्तन
1: आएको छ तैपनि अलिकति गाह्रै छ कि घर जस्तै धान्नु परेर पनि होला त्यही भएर नि त्यस्तो भएको जस्तो लाग्छ
0: सहभागिताको हिसाबले जस्तै तपाईँ आफै यो महिला समितिको अध्यक्ष हुनुभयो होइन यस्ता संघ संस्थामा त्यो भाइटल पोस्टमा अध्यक्ष सचिव उपाध्यक्षमा महिलाहरूको सहभागिता कतिको देख्नुहुन्छ
1: सहभागिता छ हाम्रोमा छ अहिले यो नवजीवन समितिमा सहभागिता छ सबै जति पनि महिलाहरू समितिमा छ सबै आउनुहुन्छ अनि प्रत्येक महिनामा हामी मिटिङ राखेको हुन्छौँ त्यो मिटिङमा नै आउनुहुन्छ राम्रो छ
0: हजुर जस्तै यो महिला भएको भएर महिला समिति भएको भएर महिलाहरू हुनुभयो होइन जस्तै नेपाल मगर संघ छ नि पुरुष सहित भएकोमा यहाँ महिलाहरू सचिव उपाध्यक्ष हुनुहुन्छ कि
1: हुनुहुन्छ जिल्लामा पनि इकाइमा पनि महिला हुनुहुन्छ महिला समिति छ मूल समिति छ युवा समिति छ उहाँ जिल्लामा त झन् महानगर अनि महिला अनि सांस्कृतिक मूल त भइहाल्यो अनि युवा अनि विद्यार्थी सबै छ तर त्यसै चलिरहेको छ राम्रो छ सबै छ महिलाहरूमा अहिले धेरै राम्रो
0: तपाईँले भने जस्तै जस्तै काम गर्न पनि मन लाग्छ मन पनि हुनु पर्यो होइन महिलाहरूलाई जुटाउन पनि त्यो समय व्यवस्थापन गरेर आउन पनि गाह्रो फेरि महिलाहरूलाई समस्या के हुन्छ भने कहिलेकाहीँ केही सहयोग गरौँ न भनेदेखि पैसा आर्थिक हिसाबले कमजोर अवस्था पनि हुन सक्छ त्यो आर्थिक सशक्तिकरण चाहिँ कतिको महत्वपूर्ण रहेछ जस्तो
1: महत्वपूर्ण छ उहाँहरूलाई तालिम दिएर कुनै पनि तालिम दिएर त्यो तालिम सम्बन्धी ज्ञान दिलाएर उहाँहरूले आफ्नै खुट्टामा उभिन सक्ने गरायो भने अरू के अरू कोहीसँग पनि माग्न नपरिकन होइन कतिजना पनि आफ्नै लगानी गरेर हिँड्न सक्यो भने त्योभन्दा राम्रो त अरू के हुन सक्छ तर अहिले महिलाहरू धेरै महिलाहरू यो सम्बन्धी काम गरेर आफ्नो खुट्टामा उभिनेमा महिलाहरू धेरै हुनुहुन्छ
0: तपाईँहरूले तालिम दिएर त्यो सिप विकास भएर अहिले आत्मनिर्भर भएका उदाहरण
1: छन् कति छन्
0: हजुर के गर्नुहुन्छ
1: सिलाइ बुनाई अनि यो के भन्छ अरे सिलाइ बुनाइदेखि लिएर अनि भाषा सम्बन्धी त भइहाल्यो होइन भाषामा पनि हाम्रो त अहिले मगर भाषाहरू एकदम पहिला त कति बोल्थ्यो नि त अहिले मगर भाषाले अलिकति लोप भएको कि जस्तो फिल भएर अहिले यहाँ जति पनि सहरमा जन्मेको बच्चाहरूलाई घरबाट नै सिकाउ

0: नानी बाबुले धेरै भाषा नजान्ने भएको कारणले पनि भाषा सिकाउने सिकाउँदैछु सिकाइरहेको छु।
1: कति राम्रो हो नि भाषा तालिम, त्यो आफ्नो भाषा भनेको आफ्नो पहिचान हो कि
0: भाषा लगायत ड्रेस अनि कल्चर अनि हाम्रो खाना छुट्टै छ, सबै कुरा छुट्टी हुन्छ कि हाम्रो धेरै छ पहिचानहरू, म पहिचान गराउने पनि धेरै छन् कि
1: हजुर। यो चाहिँ बेला बेलामा भइरहेको छ
0: हजुर हजुर हुन्छ नि। हाम्रो चाडपर्व माघे सङ्क्रान्ति अनि पन्ध्र फागुन मह दिवस अनि हामीले कति तिजको कार्यक्रममा पनि हामी तिजको कार्यक्रममा पनि हाम्रो दिदीबहिनी बोलाएर सबैलाई समेटेर कार्यक्रमहरू चलाइरहेका हुन्छौँ राखेका हुन्छ, यस्ता कार्यक्रम छन् धेरै।
1: यो अलिकति पहिला थिएन होइन
0: हजुर,
1: पहिला एकदम राम्रो थियो, बिचमा फेरि हरायो
0: होइन, अहिले फेरि
1: तपाईँहरू सङ्गठित भएर यसलाई फेरि उजागर गर्दै हुनुहुन्छ
0: हजुर हजुर। पहिला त पनि थियो भित्र, पहिला चाहिँ अलिकति अब हुन्छ नि के अरे आफ्नो इकाइ समितिहरू बनाउनलाई उहाँहरूले धेरै जिल्ला इकाइ समितिहरू बनाउनलाई धेरै दुःख हाम्रो अब रजहरूले दुःख गरेर बनाउनु भएको छ, त्यसलाई त्यही भएर नि होला गर्नुहुन्थ्यो, त्यति साह्रो प्रचार प्रसार नभएको होला गर्नु चाहिँ।
1: मुख्य समस्या चाहिँ के पाउनुहुन्छ यहाँ चाहिँ
0: मौर समाजमा? महिला मौर समाजमा मुख्य समस्या भनेको हामी महिलाहरूमा चाहिँ अलिकति त्यही त नि जतिसुकै गरे पनि अलिकति अगाडि सरेर बोल्नु कि त्यस्तोमा अलिकति समस्या लाग्छ कि
1: हजुर हजुर, म बोल्छु भनेर आफै
0: हिँड्न नसक्ने त्यस्तो हो कि, अनि सक्ने पनि छन् नसक्ने भन्ने होइन कि, नसक्नेहरूको कुरा गर्नु भने सक्नेहरू पनि छन् कति छन्,
1: तर इन्करेज गर्न पर्ने उसलाई बोलाउँ बोलाउँ जस्तो पनि लाग्छ, फेरि बिग्रिन्छ जस्तो पनि लागेको छ
0: होइन। धेरै हुनुहुन्छन् अग्रजहरू धेरै छन् महिलाहरू पनि धेरै हुनुहुन्छन्, तर मेरो हाम्रो कतिपय चाहिँ अलिकति बोल्न नसक्ने हो कि, सबैजना त सक्छ त किन सबैजना त किन नबोल्दा हुन त भन्नु अहिले चाहिँ समस्या अलिकति त्यसमा हो कि जस्तो चाहिँ
1: हजुर हजुर। पक्कै पनि धेरै ती समस्याहरू छन्, त्यसलाई समाधान गर्दै होइन अझै राम्रो त्यसलाई सङ्गठित बनाएर जाने तरिकाले अगाडि बढ्नु भएको छ। तपाईँ आफ्नै नेतृत्वमा हुनुहुन्छ, यस्तो गर्न पाए हुन्थ्यो समितिलाई भन्ने केही योजना भावी योजना गर्न मन लाग्छ तर गर्न नसकेको केही छ?
0: छन् धेरै छन् त्यस्तो
1: हजुर
0: धेरै छन्, गर्न मन लागेको धेरै छ तर गर्दै गइरहेको छु, पछि सफल होला गर्दैछु, त्यस्तो समस्याहरूलाई समाधान गर्दै अनि समस्याले धेरै आउँछन् त्यो समस्याहरूलाई समाधान गर्दै गरिरहेको छु, हिँडिरहेको छु, पछि सफल होला
1: हजुर। अघि तपाईँले प्रसङ्ग उठाउनु भएको थियो नि पाकवानमा एकदम
0: मलाई किन मलाई एकदमै मनपर्ने भनेको खाना पकाएर एकदम मिठो मिठो बनाएर कसैलाई खुवाउनु पायो भने उहाँले एकदम मिठो भनिदियो भने मलाई कस्तो आनन्द लाग्छ कि, त्यो अनि एकदमै खाना पकाउनमा एकदमै रहर हो कि इच्छा भएर होला, एकदमै पनि होला मलाई एकदमै पकाउन अनि अरूलाई खुवाएर आनन्द लाग्छ।
1: हजुर के पकाउनुहुन्छ?
0: मैले लगभग आफूलाई चाहिने जति पनि मनपर्ने कुराहरू सबै धेरै जस्तो पकाउँछु मैले,
1: हेरेर भनौँ न यो पकाउँछु भनेपछि तपाईँलाई त्यो आइडिया
0: हजुर हजुर त्यो त एकदमै आउँछ,
1: मिठो बनाउनुहुन्छ
0: त्यो भात एकदम मिठो छ,
1: अचारहरू
0: हजुर हजुर अचार त सबै कुरा बनाउँछ अचार त, अनि मैले बेच्ने भन्दा पनि अरूलाई कसैलाई दिएर दिन
1: मन पराउँछु
0: चखाउँछु सबैलाई
1: हजुर
0: त्यस्तै छ म
1: त्यो रमाइलो लाग्छ,
0: रमाइलो एकदम रमाइलो खुसी आनन्द पनि लाग्छ
1: होइन त्यो तपाईँको सिप। अब यसलाई सिपलाई चाहिँ व्यवसायिक हिसाबले अगाडि नबढाउ,
0: व्यवसायिक हिसाबले खै अहिले त सोचिसकेको छैन, अनि पछि के हुन्छ हेर्दै जाउँ, अनि अलिकति नानीको पनि अनलाइन बिजनेस भएको भएर त्यसमा पनि अलिकति व्यस्त छु, नानीको केक अनलाइन केक सब छ, अनलाइन केक सब न्यू केक्स हो अनि त्यसमा नि अलिकति व्यस्त छु अहिले, त्यो पनि पकवान सम्बन्धी नै हो, त्यही भएर त्यो चाहिँ नानीको भयो
1: हजुर,
0: टोटली नानीले बनाउँछ, हामी चाहिँ अलिकति सहयोग गर्ने माथि हो, यो यता अचार बनाउने यता प्रोजेक्टमा आएको एकदम इन्ट्रेस्ट लागेर
1: पहिले बच्चैदेखि
0: हजुर एकदम बच्चैबाट हुनु खाना पकाउनमा जान्ने खाना पकाउनमा एकदम रुचि राख्ने बच्चैबाट।

0: केही कार्यक्रम भयो भने त तपाईँको परिकार धेरै हुन्छ होला।
1: एकदमै मेरो घरमा फ्यामिलीमा कहिले कहीँ चाडपर्वमा आयो भने मलाई परिकार एकदमै धेरै हुन्छ कि, मलाई कसरी सजाएर कसरी धेरै बनाएर कति सबै चाहेर मिठो होस् भनेर धेरै परिकार पकाएर दिने एकदम रुचाउँछु म चाहिँ।
0: त्यो पनि एउटा कला हो। त्यो हामी भन्ने गर्नुहुन्छ कि पकाउन जान्ने मान्छे भोको बस्नु पर्दैन अरे, होइन उसले जहाँ गएर नि होइन बनाएर खान सक्छ नि त। हजुर, अन्त तपाईँलाई आफै खाना भन्दा नि
1: अरूले मिठो भन्यो भने मलाई असाध्य खान लाग्ने।
0: हजुर हजुर,
1: म आफै पकाउँदा पकाउँछु, म पनि खान त खान्छु भने पनि म भन्दा नि अरूलाई दिनु पाएको भए चखाउनु पाएको भए जस्तो फिल चाहिँ हुन्छ।
0: हजुर हजुर, यो महिलाहरूमा चाहिँ अझै यो हुनै पर्ने होइन, पर पाहुनादेखि लिएर घरमा पनि होइन आफ्नो परिवारलाई पकाएर मिठो खुवाउन पाउनु पनि ठुलो कुरा हो। र त्यो सँगसँगै एउटा परिवारको जिम्मेवारी छ होइन, एउटा सामाजिक क्षेत्र छ, सामाजिक क्षेत्रमा पनि नेतृत्व भूमिकामा हुनुहुन्छ तपाईँ, त्यो जिम्मेवारीलाई सँगसँगै लैजान चाहिँ कतिको गाह्रो हुँदो रहेछ?
1: गाह्रो भन्ने कुरा त आफैले म्यानेज गर्ने हो, अलिक मन भइसकेपछि गाह्रो त खासै हुँदैन जस्तो लाग्छ मलाई, किनभने टाइम म्यानेज गर्नु पर्नु सक्नु पर्यो। त्यही हो, जति पनि कार्यक्रमहरू हुन्छ, जति पनि जाम पर्ने ठाउँहरू हुन्छ, त्यसलाई टाइम मिलाएर हिँड्यो भने सक्छ, सकिरहेको छु,
0: हिँडिरहेको छु। तपाईँ आफैमा पनि भनौँ न यत्तिकै त महिला अध्यक्ष हुनुहोस् भनेर तपाईँको क्षमता नभइदिनु भएको छैन उहाँहरूले, होइन तपाईँले नेतृत्व गर्न सक्नुहुन्छ, उसँग व्यक्तित्व छ, उसँग त्यो नेतृत्व गर्ने व्यक्तिमा धेरै कुराहरू हुन्छन् कि, अनुशासनदेखि लिएर समयको पालनादेखि लिएर बोल्ने शैलीदेखि लिएर भाषण गर्ने मात्रै ठुलो कुरा होइन, होइन त्यहाँ त्यो देखेर नै तपाईँ यहाँको अध्यक्ष चुनिनु भएको छ। 10-15 वर्ष अगाडिको मिना र अहिलेको मिनामा चाहिँ के फरक पाउनुहुन्छ तपाईँ?
1: धेरै फरक पाउँछु। पहिला म एउटा घरमा मात्रै व्यस्त थिएँ, घरमा मात्रै हुन्थेँ भने अहिले म धेरै यो सङ्घ संस्थामा हिँडिसकेपछि अथवा मेरो मगरसँगमा आबद्ध भएर काम गरिसकेपछि धेरै चिन्छु, सबैलाई चिनेको छु, बुझेको छु, सबैलाई सबैसँग सहकार्य गरेर हिँड्न पाएको छु, त्यसमै खुसी छु। म एकदमै धेरै चेन्ज छु पहिलाभन्दा पहिलाको मिना अहिलेको मिनामा धेरै फरक भएको छ।
0: हजुर, त्यो आफूले गर्न चाह्यो भने हुने पनि रहेछ।
1: हो हजुर हजुर, हो गर्न चाह्यो भने त इच्छा भएपछि त जसरी पनि हुँदैछ।
0: धेरै दिदी बहिनीहरू मलाई त इच्छा छ तर चाहिँ खै आउँदै आउँदैन भन्नुहुन्छ कि, कोसिस गर्यो भने पो आउँछ
1: होइन,
0: हामी कोसिसै गर्दैनौँ कि या त्यो किन गर्ने हो, कहिले काम लाग्छ र भन्ने खालको मानसिकता छ कि हाम्रो, क्या त्यो जति बेला पनि काम लाग्न सक्छ नि त।
1: त्यही त नि, सिकिरहेको कुराहरू जानिरहेको कुराहरू त धेरै पछिसम्म जति बेला नि काम लाग्न सक्छ कि, त्यो अहिले नै हुनुपर्छ भन्ने त छैन नि त, जानिरहेको कुराहरू त पछिलाई पनि कति ठाउँमा काम लाग्छ, त्यही भएर जति पनि छ त्यो त सबै सिक्नुपर्छ जस्तो मलाई लाग्छ कि।
0: हजुर, त्यही त। अनि त्यसपछि अवसरहरू पनि आउँदै गर्छन्, क्षमता विकास भयो भने होइन अवसरहरू पनि आउँदै गर्छन्। अहिले तपाईँको समितिमा तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: तत्काल गरिहाल्नुपर्ने काम छन् हाम्रो महिला दिदीबहिनीहरूलाई यो तालिम दिएर, भक्तित्व प्रकारको तालिम दिएर आफै माइक लिएर समात्न सक्ने, बोल्न सक्ने, अरूको सामान्य सजिलोसँग हजुर बोल्न सक्ने चाहिँ म त्यस्तो बनाउँछु भन्ने मलाई एकदमै रहर पनि छ, त्यो सम्बन्धी एकदमै इच्छा पनि छ कि, सबभन्दा बढी त मलाई त्यति छ।
0: अब त्यो बिस्तारै पुरा पनि हुन्छ भनेपछि दिदी बहिनीहरूको इच्छा पनि होला यस्तो खालको तालिम
1: छ, सबैलाई छ, किनभने उहाँहरूलाई पनि मन त पक्कै छ कि सबैलाई, तर एउटा तालिम दिलाएर अगाडि गएर बोल्न सक्ने, सब के अरे हिँड्न सक्ने गर्न सक्ने त्यो सबैलाई छ, त्यो तालिम ल्याए भने पछि आफूले पनि कतै गएर बोल्न सक्नु भइसकेपछि त आफूलाई पनि अलिकति आनन्द पनि भयो होइन, आफ्नो मनमा लागेको कति महिलाहरूको मनमा भएको कुरालाई व्यक्त गर्नु सक्दैन कि, छन् सक्दैन पनि, आफूलाई पनि अलिकति केही हुन्छ कि भन्ने अलिकति डर पनि हुने भएर होला, बिचरा धेरै महिलाहरू छन्, त्यस्तो धेरै छन् महिलाहरू व्यक्त गर्नुहोस् आफ्नो मनको कुराहरू व्यक्त गर्नुहोस् धेरै हुन्छ नि महिलाहरूको मन मन
0: भएको व्यक्त
1: गर्न सक्ने
0: हजुर हजुर तपाईँ आफै हुनुहुन्छ हृदयको आवाज संस्थामा यहाँ सबै किसिमको दिदी बहिनी
1: हुनुहुन्छ
0: होइन विविधता छ नि त त्यहाँ देख्दाखेरि कस्तो लाग्छ त्यहाँ
1: खुसी लाग्छ म त हृदयको आवाज आफ्नो हृदयको आवाज भनेको आफ्नो मनभित्र भएका कुरा प्रस्फुटित गर्ने हो नि त नि अनि त्यही भएर त्यसमा नै एकदमै आनन्द लाग्छ सबै दिदी बहिनी दिदी बहिनीहरू मात्रै हो अनि दिदी बहिनीहरूलाई देख्दा एकदमै ओहो यहाँ त यस्तो राम्रो राम्रो छ सबै दिदी बहिनी यस्तो एक्टिभ भइरहने छ भन्ने एकदम खुसी लाग्छ म त हृदयको आवाजमा हृदयको आवाजको कार्यक्रममा जाँदा हृदयको आवाजमा आफू सदस्य भएर हिँड्न पाउँदा एकदमै खुसी लाग्छ
0: हजुर अनि यो जुन अन्नपूर्ण आत्मनिर्भर बाल आश्रम छ यसको एउटा तपाईँ सदस्य कार्य समितिको सदस्य नै हुनुहुन्छ होइन त्यहाँ बाल बालिकाका क्रियाकलापहरू त्यो संस्थाले गरेका गतिविधिहरूलाई एकदम नजिकबाट निहालिरहनु भएको छ तपाईँ आफै पनि सहभागी हुनुहुन्छ होइन यो चाहिँ कस्तो लाग्छ एउटा बाल बालिका भविष्यको कर्णधार पनि हो
1: बाल बालिका भन्ने बित्तिकै म त एकदमै आफ्नै छोराछोरी हिँड्छ आफ्नो छोराछोरीलाई दुईवटा छोराछोरीलाई हुर्काउँदा कति समस्याहरू आउँछ कति के हुन्छ त्यो हाम्रो आश्रमको बच्चाहरू बाबा आमा नबाबाको बच्चाहरूलाई हामीले यसरी सुविधा सम्पन्न गरेर सबैलाई शिक्षा दीक्षा दिएर स्वास्थ्यदेखि लिएर सम्पूर्ण गर्न पाउँदा र नानीहरूलाई देख्दा उहाँको नानीहरूको हुन्छ नि उहाँको एक्टिभिटी देख्दा यति खुसी लाग्छ कि मलाई त किनकि यति राम्रो छ कि घरको कामदेखि लिएर सानो सानो कामदेखि लिएर कति के भन्छ अरे राम्रो तरिका राम्रो ढङ्गले काम गर्छ कि बच्चा सबै बच्चा त्यस्तो छन् कि हाम्रो अनि त्यहाँ जाँदा त झन् मलाई त यस्तो खुसी लाग्छ बिङ्गो थाहै हुन्न त्यहाँ
0: त्यो पनि तपाईँहरूले दिनुभएको त हो
1: त्यो
0: संस्कारले नै दिएको त हो नि
1: हजुर हामी सबै कार्य समितिका जति पनि कार्य समितिका छन् उहाँहरूले सबैले दुःख गर्नुभएको छ सबैले माया गर्नुहुन्छ सङ्घ संस्थाहरूले पनि माया गर्नुहुन्छ कतिपय 30% जति त हाम्रो आत्मनिर्भर भन्नाले आफूले त्यही उत्पादन गरेकाहरू छन् भने 70% चाहिँ बाहिरबाट जति पनि हाम्रो सङ्घ संस्थाले भनौँ भनौँ मेरोबाट मैले थ्रु अर्काको हाम्रो सदस्यको मार्फत जति पनि सहयोग गर्नुहुन्छ उहाँहरूले सहयोग गरेर पनि अहिलेसम्म यतिको सफल छु
0: सबै मिलेर गर्यो भने चाहिँ एउटा कति सफल भइदो रहेछ नि एकतामा शक्ति हुँदो रहेछ तपाईँलाई सामाजिक काम गर्दा एकदमै आनन्द लाग्ने अनि पकाउन पाउँदा आनन्द लाग्ने होइन अनि फेरि अझ बाँड्न पाउँदा झन् आनन्द
1: एकदम आनन्द लाग्छ
0: हजुर जो गड गिफ्टेड भन्छ नि भगवान्ले दिएको होला होइन त्यो मैले अघि नै भने नि सबैको मन धन भएर नि मन हुनुपर्छ होइन त्यतिकै त हुँदैन त्यो भित्रैदेखि आउनुपर्छ कि हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
1: अन्त्यमा के भन्छ यो रेडियो सफलता नामकै काफी लाग्छ
0: हजुर
1: सफलता होइन नामकै काफी लाग्छ अनि हजुर लगायत हजुरका टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सधैँ गरि नै यसरी नै उत्तर उत्तर प्रगतिको कामना गर्दै म बिदा हुन्छु हस्
0: धेरै धेरै धन्यवाद छ यस समयको लागि एउटा व्यक्तित्व गर्यो भने के सम्भव छैन र भने लागि पर्नुहुन्छ मिना थापा मगर अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमका सदस्य हुनुहुन्छ हृदयको आवाज सामाजिक संस्था छ यो संस्थाको सदस्य हुनुहुन्छ नेपाल मगर संघ नयाँ बजार 8 इकाई समितिका महिला अध्यक्ष हुनुहुन्छ महिलाहरूको सशक्तिकरणको लागि महिलाहरूलाई नेतृत्व तहमा पुर्याउनको लागि उहाँहरूको अर्थपूर्ण सहभागिता बढाउनको लागि पर्नु भएको छ र उहाँलाई केही शोकहरू पनि छन् त्यो शोकहरू पनि पूरा गर्नुहुन्छ आफ्नो लागि भन्दा पनि अरूको लागि केही गर्न पाए हुन्थ्यो भन्ने त्यो फुटुटीले नै एक खालको नेतृत्व तहमा पुग्नु भएको छ मिना थापा मगरलाई धेरै धेरै धन्यवाद दिँदै यो समयका लागि अर्को हप्ता फेरि हामी यस्तै समाजमा अत्यन्त क्रियाशील भएर समाजमा छुट्टै पहिचान बनाउनु भएका दिदी बहिनीहरू लिएर आउने नै छौ त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 0615530050 0615589848
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: मरेको के हो
8: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
7: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स ल ल उठाउ त उठाउ लगिहाल लगिहाल यो
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: नमस्कार स्वयंसेविका दिदी
10: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
10: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
10: हो त
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
10: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी
1: कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
6: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
12: ए हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिन कि क्या हो
13: पक्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
15: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुस्ती मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-585-9015
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508, 97055055 07, मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
7: मेरी आमै नि घर बनाउन लाग कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: आग्रही छैनन्
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
2: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
3: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: सफलता स्टूडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोनन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
7: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बन्यो
9: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 सारे होटलमा कार्यरत

0: सेफ र म्यानेजर द्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
1: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
2: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिट द्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा।
3: फोन नम्बर 061-587-915।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
5: मोबाइल नम्बर 98460-59581,
4: 98161-15475।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झन होस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
2: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
2: स्वर्णबिन्दु खुवाइने मिति
0: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
2: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आऊ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
2: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
2: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98560-55-28।
1: सफलता स्टुडियो टाइम
3: इट्स

0: रेडियो सफलता का शुभ चिंतक गृहलक्ष्मी गैस कंपनी प्रालिका अध्यक्ष सामाजिक व्यक्तित्व सफल व्यवसायी आदरणीय श्री धर्मराज बर्तौला को आज जन्मदिन परेको हुँदा वहाँको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रबन्ध निर्देशक दुर्गा अधिकारी तथा रेडियो सफलता 103.4 मेगाहर्ज परिवार।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
4: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको, पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
5: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
6: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइजा त कान्छा।
7: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460-28575 98067-15947 98560-32575।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
13: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 98460-20127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासपारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
14: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
15: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
14: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
16: कन्ट्याक्ट 0615530500, 0615589848।
14: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराहाट कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061576110। प्रोप्राइटर मनोज बास्तोला, 98562225, 98562216110।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन कि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856110900 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तर को छलफल शुरू गरौँ
2: न त।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरआमा को अनुभव सुन्दा तो कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: माटीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
1: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्तीटु मिट।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
2: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 98460 59 581
5: 98161 4475।
8: सफलता स्टुडियो टाइम,
5: इट्स टू वेल नून।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढीन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 9860-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ
5: मेरी आमै नि, घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-5141-984, 5141-985। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
9: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र खाना जोगिन्छौं।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातीमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556061186 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौ
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barsho dekhi desh videsh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarrashtriya star ko pathyakram. Sathai hostel ko byabastha pani raheko cha.
4: Tari hotel haru ma field visit ra field training garaine. CTVG dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
5: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाउन
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856203525 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 989।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003 2, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 98560 21 440, 98560 60127 र 98038 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: म के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड नागढुंगा पोखराट कास्की फोन नंबर 0161553071 9867881234 9750577123 व्हाट्सएप नंबर 9801177123
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662642 98460641081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825174014
3: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
4: तिन दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
6: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
8: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 01 4529966।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुदन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 01604599636।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460 59581,
5: 98165 15475।
8: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707736, 98560-2325, 98086-35480। साथै आयस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हेलो
1: हजुर सुन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ र ट्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067 81 234, 97050 77 123, व्हाट्सएप नम्बर 98011 77 123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9821 27014
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस होम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 9560-22-25 9560-26-110
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9852-28-104
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
6: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: होइन ए बुढा बिहान बिहान कहाँ हिँड्न लाग्यौ
9: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0615419485। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0615529004। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
13: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
14: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9855302325, 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9855302717 र 9845055079।
0: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण

0: निको हुन्छ।
1: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
0: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
1: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
0: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
2: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
4: किन आँखा मिचेको मिचेको गरेको
5: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: तपाईहरु कहाँबाट आउनु भएको?
1: हामी बुढा बुढी हो, काम खोज्दै गाउँदेखि आएको।
0: नगजब, मलाई कामदार चाहिएको, तपाईहरुलाई काम चाहिएको, मेरै होटलमा काम गर्नुहोस्, माथि रुम।

0: तिम्रो र मेरो सम्बन्ध गाँसिएको पनि यतिका वर्ष भयो। अब त केही गरौँ।
1: के गर्ने त, घाँस दौरा गरेकी छु, खेतबारी खनेकी छु,
0: अब गाउँ छोड्नै पर्छ। चाहनाहरू सबै भर्ने भए।
2: पैसा नसही छ कि त्यास त्यास त्यसै खाना पाइन्छ र सहरमा?
0: ए, भाग्य भए खाने हो, नत्र कर्मले जता लान्छ त्यतै जाने हो। उफ, जिन्दगी।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011186, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
4: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
11: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: शुभ प्रभात बस, आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066042 9860410081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9852 67793, 97659 50960। दोस्ती टु मिट्स।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियाले?
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 9560-21-440, 9560-60127 र 9080-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।

0: अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856335394।
1: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
7: वेस्ट सल्फर ल्याए नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
6: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा को लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस
7: कांटेक्ट 0615530500 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
9: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
11: यत्रो घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
12: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
13: जापानिज डुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
14: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060908।
15: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
16: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखुरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
11: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
10: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
11: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802527014।
12: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852667793 97659060। दोस्ती टू मिट्स।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9855061186, 9845035111। सम्पर्क नम्बर फेरि एकपटक 9845035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061574668, मोबाइल नम्बर 9855628104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकैदैछ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98560-32717 र 98460-55079।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिंट हाउस। ओम कम्प्युटर डिजाइनिंग एन्ड एडभर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-2225, 98-560-26-110। सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

झिमिक्क झिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे, र बत्ती पनि र बत्ती पनि आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, दुनियाँसँग तिम्रो अनि कन्यु बस्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकाल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन् र बजारमा छ्याप छ्याप्ती सोमरस पाइन्छ,

0: टाइम चेक।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9896728575 9907715947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337। मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, स्योर गरिदिउँ कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 061-535-651 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ

0: समाज जोड्न आमा मिलन
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटे कि मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सरकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन
2: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
0: आटे गर्न सकिन्छ यसैको उदाहरण हो आमा मिलन।
2: हजुर आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
5: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम हामी सुरक्षित छौ उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातीमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
7: अब सुन्नुहोस् पुरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
8: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौ।
8: स्वस्थ रहौ सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।
10: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: टाइम छे
1: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 10 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
0: आउनुहोस् एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: आहा, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।